0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलू एफएम स्टूडियो टाइम
2: Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: Kisan 5 Product Prali.
6: Rashtra Kusan. Kisan.
5: A complete piping solution.
6: काया कहिरन सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
7: मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ्दो लागतले किसान मर्कामा पछि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना
6: दूध प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने
7: एसईई र कक्षा 12 को नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो नतिजा सँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड
8: हामीले रिजल्ट किस कारणले छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ
6: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी
7: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश पानामा बाहिरियो कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दैछ
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको

0: खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेशन हर एक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
0: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
3: अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलेरिया नगरपालिका साथका प्रमेश यादवले पानी नपर्दा धानको ब्याज नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशीय। प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ। बिउ रोपाई सिंचाई मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ। उहाँले भन्नुभयो, समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहक उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्राहक उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मार्फतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल मेसेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउबीजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रति कार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसूनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिम तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटपुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यो प्रस्ताव छ। अहिले प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्तभन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप 1 वर्ष सजाय थपिने मसौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने खालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। 3 वर्ष कैद भुक्तान गरेका र 75 वर्ष उमेर पूरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थानभर तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 वर्ष कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखेमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
3: नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सीप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
4: यसैबीच वैदेशिक रोजगार विभागले उजुडी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 वैदेशिक रोजगारीमा श्रमिक पठाउने पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो चुन्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भए व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
3: कैरनमा एसी र कक्षा 12 उत्तर पुस्तिका परीक्षण बारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिउँ त? श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-3333, 493-5555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिम पाट काठमाडौँ.
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्. तपाईँ पनि भन्नुहुनेछ मलाई त मेजरको पानी लागिसकेको छ. मेजर अप्लायन्सेस, मेजरको पानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा संयुक्त प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सीप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागका गर्ने लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो. एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ. यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा खोज्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो. तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ. यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ. साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ.
4: नतिजा छिटो निकाल्न खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा ल्याउ, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ. अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन. यसरी यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइ अनुसार, शिक्षकहरूको भनाइ अनुसार, विभिन्न विद्यालयको भनाइ अनुसार नतिजा जस्तो हुनुपर्ने हो, त्यस्तो नभएको देखिन्छ. नतिजा छिटो मात्र निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन.
5: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ. अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
4: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ. हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई थाहा पनि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कति चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटिङ गर्न पाउँछु त भनेको छ, राज्यले रिटोटिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखेको छ, धेरै विद्यार्थीहरू अन्योल भएको छ, असन्तुष्ट व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ.
5: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
4: फरक परिहाल्यो नि. एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि. एउटा विद्यार्थीले लामो समय नसम्म गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि. राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ. अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु.
5: सरकारले चाहिँ नमूना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ. यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
4: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पुनः परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि. त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि. परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने.
5: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ. अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो?
4: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो. कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणाली मात्रै एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बाहनामा फेरि गल्ती हुन गएको छ नि त. तर अहिले वात्त एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजा पछि असन्तुष्ट व्यक्त गरेको छ, यो कमजोरी पछि हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ.
5: यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमूना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ. अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
4: राज्यले के गर्न खोज्यो? एउटा विद्यार्थीहरू आन्दोलन उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन बाहना त बनाउनै पर्यो होइन. मैले त्यसलाई बाहना शिक्षा मन्त्रालयको एउटा बाधाको रूपमा मात्र लिन्छु।
5: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
4: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो। यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
2: हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरका यस सिलसिला सरकारले आठवटा विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्प सूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदको लागि अल्प सूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछ राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। विगतका वर्षहरूमा जस्तै यस वर्ष मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो। त्यहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपालतर्फबाट 223 र तिब्बततर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौती बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपीसीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन्। यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर, आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
2: अब अब विदेशको खबर. जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ. युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्. युरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्. जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ. जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ. स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 जनाभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्. फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन्. हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ. रेल सेवा अवरूद्ध भएका छन्. सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्. वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो. विज्ञहरूले यस्ता गर्मीका लहरहरू दुई दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन्. स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्. हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उड़ेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ. युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन्. दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्.
3: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ. गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो. इंग्ल्याण्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी किनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे. त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ. क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे. दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए. त्यसपछि 83 मिनटमा निकोला भ्यासिजले लुका मड्रिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्. पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक मध्ये अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ. नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ. विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलान्टा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ. पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई एक गोल गरेको छ. यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रेलिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ.
2: अब केही खबर संक्षेपमा. लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ.
3: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परिनिधन भएको छ. हिजो बेलुकी 5:45 स्वर्गद्वारी नगरपालिका 2 बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो. जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायक उपरीक्षक नरहरि अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 00008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ. ठूलो रोगको ओत ठूलो गरको खेत
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
3: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा. पश्चिम मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना.
2: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह. वैदेशिक रोजगार विभागले उजुरी फर्सेट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने.
3: एसई र कक्षा 12 नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो. नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़.
2: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी.
3: इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश.
10: आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: च्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
10: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
16: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
10: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
16: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
10: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नमस्कार सेनसेनेका दिदी।
18: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
16: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
16: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुनु सुन नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन हो।
8: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
9: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
8: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
9: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
8: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
9: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
8: हजुर।
9: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
8: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
6: नेपाल सरकार विज्ञापन हो।
10: मरेँ के हो?
9: हेर त रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो निब्रा क्रसबाट बाटो काट्नु पर्ने, खराब दिन बाटोमा बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो, लगिहाल्नु लगिहाल्नु।
9: अरे हेर त, धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: आज प्रकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर नि के खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुनु
5: हो के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जल्ले नि लगिहाल्छ नि
4: अरे मिथ्या भ्रामक हुन्छ के हुनु उनीको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइज न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
10: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
11: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
10: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
3: समस्या सरु नै हुन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
3: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
15: ए बाबु हजारहरू टर्च बालेर जाऊ
16: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
15: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
16: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको
15: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
16: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
15: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
14: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन हो
17: हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
3: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
17: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण शिखर क्रियाकलापमा सहभागी गराऊ
3: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
17: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
18: हेलो
19: हेलो बहिनी सन्चै छौ
18: हजुर सन्चै छु हजुरलाई कस्तो छ
19: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
18: आहा हस् हस् अनि हुलाकमा त जानु
19: हो नि हुलाकमा जाऊ न
18: हुलाकमा त चिठी पत्र मात्र आउँछ हैन र
19: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
18: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
19: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
18: ए सहरमा मात्र होला नि
19: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
18: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव प्रकार वा सुचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
0: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
0: भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भन्दा त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
4: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
5: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
6: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
7: समस्या सरी नै होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
9: ए बाबु हतियारहरू छ टर्च बालेर जाऊ
10: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
9: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
9: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
9: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
8: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन हो
11: आत्महत्याको घटनाको
7: कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नु पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासमन नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौं अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश
11: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहर
7: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
11: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
7: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपद्वारा जनहितमा जन सन्देश
12: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो
13: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
12: देश विखण र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: बाटो चिनेले हुन्छौँ

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। खुम्बु पासुलामो गाउँपालिकाको 18-19 गतेसम्म 43% बजेट खर्च। आरगुन्सी जनसकेसँगै सही नेपाली शेर्पा विदेशका हिमालतर्फ। नयाँ भवन थपिएपछि बोगलको देउराली विद्यालयमा कक्षा 8 सम्म पढ़ाई हुने। प्रहरीद्वारा सोलु खुम्बुका 2 मन्दिरमा सरसफाई। कार्य सम्पादन मूल्याङ्कनमा ओखलढुङ्गा प्रशासन 15 औं स्थानमा। हलेसीको तिनपानी अब ब्रान्डिङ सहित बजारमा। र इङ्ल्याण्डको अस्ट्रेलिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश। खुम्बु पासी नामो गाउँपालिकाले चालू आर्थिक वर्ष 2082 राशिमा विनियोजित कुल बजेटको 43% रकम खर्च गरेको जनाएको छ। गाउँ सभाको बैठकमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन अनुसार 18-19 गतेसम्म 40,95,52,398.30 रूपियाँ बराबर खर्च भएको छ। चालू आर्थिक वर्षका लागि गाउँपालिकाको कुल बजेट 94,10,16,000 रूपियाँ विनियोजन गरिएको थियो। प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण, सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार तथा राजस्व संकलनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरिएको छ। गाउँपालिकाले चालू योजनाको प्रभावकारी कार्यान्वयनसँगै विकास निर्माणका कामलाई तीव्रता दिँदै निर्धारित लक्ष्य हासिल गर्ने दिशामा काम भइरहेको जनाएको छ। यस्तै कुल 94,10,16,000 रूपियाँको आय अनुमान गरिएकोमा समीक्षा अवधिसम्म 86,52,20,403 रूपियाँ 22 पैसा राजस्व संकलन भइसकेको छ। गाउँपालिकाको वित्तीय आत्मनिर्भरतातर्फ सकारात्मक संकेत देखिँदै कुल बजेटको 38% हिस्सा आन्तरिक आयले धानेको छ, जुन 33,52,46,56 रूपियाँ 49 पैसा हुन आउँछ। यसका अतिरिक्त स्थानीय सरकारको बाँडफाँडबाट प्राप्त राजस्व 29,48,85,378 रूपियाँ 73 पैसा र संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणतर्फ 23,50,89,268 रूपियाँ प्राप्त भएको देखिन्छ। गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको निमदोर्जी शेर्पा पर्यटन सड़क अन्तर्गत सुर्के नासागाडा चौकी चौरी खर्क र नासागाडा लुक्ला खण्डको ट्र्याक खोल्ने कार्य तीव्र रूपमा अगाडि बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि बजेट छनौट भएका कुल 225 वटा योजनाहरूमध्ये हालसम्म 89 वटा योजनाहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने 105 वटा योजनाहरू सम्पन्न हुने अन्तिम चरणमा पुगेका छन्। प्राविधिक तथा व्यवहारिक कारण 16 वटा योजनाहरू कार्यान्वयन हुन नसकेको र बाँकी 15 वटा योजनालाई आगामी आर्थिक वर्ष 2083-84 का लागि बहुवर्षीय योजनाका रूपमा निरन्तरता दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। विभिन्न क्षेत्रगत बजेट विनियोजन तथा खर्चको अवस्थालाई हेर्दा आर्थिक विकास क्षेत्रमा विनियोजित रकमको 40% र सामाजिक विकास क्षेत्रमा 52% खर्च भएको देखिन्छ। सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा 70.5% र स्वास्थ्य क्षेत्रमा 57.6% खर्च भई कामहरू द्रुत गतिमा अगाडि बढ़ेका छन्। पूर्वाधार विकासको क्षेत्रमा कुल बजेटको 31% खर्च भएको छ भने पर्यावरण संरक्षण, विपद व्यवस्थापन र सुशासन प्रवर्धन क्षेत्रमा पनि विनियोजित बजेट सन्तोषजनक रूपमा खर्च भएको देखिन्छ। राष्ट्रिय स्तरका मूल्याङ्कनहरूमा समेत गाउँपालिकाको प्रदर्शन सबल देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्य सम्पादन मूल्याङ्कन सर्वेक्षणमा गाउँपालिकाले 62.36 अंक प्राप्त गरेको छ। त्यसै गरी स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीको प्रारम्भिक नतिजामा गाउँपालिकाले 79.30 अंक हासिल गर्न सफल भएको छ। सुशासन र पारदर्शिताको पाटोलाई आत्मसात गर्दै आर्थिक वर्ष 2081-82 महालेखा परीक्षकको कार्यालयबाट भएको अन्तिम लेखा परीक्षणमा कुल कारोबार अंकको मात्र 0.72% अर्थात 1,05,95,705 रूपियाँ मात्र बेरुजुकान भएको देखिन्छ। सगरमाथा 12 पटक र माउन्ट केटू 7 पटक आरोहण गरिसक्नु भएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटू आरोहण गर्न गत साता पाकिस्तान पुग्नु भएको छ। सगरमाथा आमा दबलम इन्द्रग्रस र किरिमन्चरो आरोहण पूरा गरिसक्नु भएका पासाङ शेर्पा र सगरमाथा लोसे मकालू र आमा बबलम आरोहण गरिसक्नु भएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटूमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ। उहाँहरू मात्र होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सूचन सकिने बित्तिकै देश बाहिरका 8,000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाङ्गमा र आरोहीलाई सघाउने कामका लागि युरोप अमेरिका पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशका हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी पर्वतारोही र पथ प्रदर्शकको संख्या वर्षौं बढ़दै गएको बताउनु भएको छ। सगरमाथा लोसे मकालो लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने डोरी टाङ्ने कार्यमा सम्बन्ध आइसफल डाक्टर देखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजीरोटीका लागि बाह्य मूल्य पुग्ने गरेको उहाँले बताउनुभयो। पर्वतारोहण संचालक संघका अनुसार नेपाली आरोही शेर्पाको मेहनत र अनुभवलाई विश्वास गर्ने भएकै कारण विदेशी आरोहीहरू रोजाईमा नेपाली पर्वतारोही पर्ने गरेका छन्। नेपाली शेर्पाहरू हिजो आज नेपालका हिमालमा मात्र सीमितमा भएर विश्वभरका कठिन एवं प्रसिद्ध हिमालमा मुख्य गाइड आरोही दलको नेताका रूपमा जाने गरेको यस वर्ष पनि सयौंको संख्यामा त्यहाँ पुगेको संघको भनाइ छ। धुनी दुकोशी गाउँपालिका वडा नम्बर 7 गोगल स्थित देउराली आधारभूत विद्यालयको नवनिर्मित भवन सम्पन्न भएको छ। कुल 14,00,000 रूपियाँको लागतमा उक्त भवन निर्माण कार्य पूरा भएको हो। भवन निर्माणका लागि वडा कार्यालयले 5,00,000 रूपियाँ र धुनी दुकोशी गाउँपालिकाले 9,00,000 रूपियाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक गतिविधि र कक्षा व्यवस्थापनमा थप सहजता भएको छ। भौतिक पूर्वाधारको विकाससँगै विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा 7 को पठन पाठन समेत शुरू गरेको छ। विगतमा आर्थिक अभावका कारण विद्यालयले ठूलो संघर्ष गर्नु परेको थियो। कुनै समय विद्यालयमा निजी स्रोतका शिक्षकहरूलाई पारिश्रमिक दिने रकम समेत नहुँदा कक्षा 7 सञ्चालन भइरहेको पढ़ाईलाई पुनः कक्षा 5 धार्नुपर्ने बाध्यात्मक परिस्थिति सूचना भएको एउटा अध्यक्ष कार्कीले बताउनुभयो। निकुञ्जे गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मन्दिर सरसफाई गरेको छ। स्थानीय पर्यटन स्थलहरूको संरक्षण र स्वच्छतालाई ध्यानमा राख्दै संयुक्त टोलीले दुई छुट्टा छुट्टै मन्दिर परिसरमा सरसफाई गरेको हो। प्रहरी निरीक्षक संजीव कुमार यादवको कमाण्डमा खटिएको नेपाल प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर्स कल्लेरी सोलुखुम्बुबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त सहभागितामा उक्त अभियान सञ्चालन गरिएको थियो। सुरक्षाकर्मीहरूको उक्त टोलीले लिखुपिके गाउँपालिका वडा नम्बर 4 रहेको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र राधाकृष्ण मन्दिर नामचाङको एउटा परिसर सफाई गरेको थियो। राधाकृष्ण मन्दिरको सरसफाई पश्चात संयुक्त टोलीले लिखुपिके गाउँपालिकाकै वडा नम्बर 5 अवस्थित शिव मन्दिर परिसरमा समय पुगेर सरसफाई कार्यलाई निरन्तरता दिएको थियो। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले चालू आर्थिक वर्ष 2082/83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा देशभरका 77 जिल्ला प्रशासन कार्यालय मध्ये 15 स्थान हासिल गरेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार कुल 18.25 पूर्णाङ्क मध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले 17 अङ्क प्राप्त गरेको हो। प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो स्थानमा रहँदा जिल्ला प्रशासन कार्यालय धनुषा अन्तिम स्थानमा परेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच प्रत्येक वर्ष हुने कार्य सम्पादन सम्झौताका आधारमा गठित मूल्यांकन समितिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सुशासन सार्वजनिक सेवा प्रभाव बजार अनुगमन विपद जोखिम न्यूनीकरण तथा मुद्दा फरछोट लगायतका सूचकका आधारमा मूल्यांकन गर्दै नतिजा सार्वजनिक गर्ने गर्दछ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल इन्फाका पूर्वाध्यक्ष कर्मा छिरिङ श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीको टोलीले ठगी तथा अपराधिक विश्वास खात सम्बन्धी आरोपमा अनुसन्धानका लागि अस्ति बेलुका श्रेष्ठलाई बुढानी कण्ठ गणेशोकबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उप परीक्षक एसएसपी अनुपम शमशेर छेवराले हात्ती गौड़ामा सञ्चालित टुङ्गाराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकममा भ्रष्टाचार गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। खोटाङको हलिसिटुवाचु नगरपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको तीनपाने घरेलु मदिरालाई आधिकारिक रूपमा प्रारम्भिक र लेबलिङ गर्दै बजारमा ल्याएको छ। स्थानीय उत्पादनलाई गुणस्तरीय सुरक्षित र पहिचानयुक्त बनाउने उद्देश्यले नगरपालिकाले हलेसी सांस्कृतिक कोसेली नामबाट तीनपाने रक्सी ब्रान्डिङ सहित बजारमा ल्याएको हो। अब यो ब्राण्डको तीनपाने रक्सी हलेसी होमस्टे र चामलिङ सामुदायिक होमस्टे मार्फत पर्यटक तथा उपभोक्ताका लागि उपलब्ध हुनेछ। नगरपालिकाका प्रमुख विमला राईका अनुसार उत्पादनको गुणस्तर सुनिश्चित गर्न तीनपाने रक्सीमा अल्कोहलको मात्रा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सामान्य बजारमा पाइने अधिकांश घरेलु मदिरामा 20-25% अल्कोहल रहेको पाइए पनि कोदोबाट उत्पादन गरिएको तीनपानेमा करिब 45% अल्कोहल रहेको देखिएको उहाँले बताउनुभयो। उहाँका अनुसार उत्पादनमा एकरूपता कायम राख्न अब तीनपाने रक्सीमा 40-50% अल्कोहलको मापदण्ड लागू गरिएको छ। सोही मापदण्ड अनुसार उत्पादन प्रक्रिया व्यवस्थित बनाउन नगरपालिकाले हलेसी होमस्टे र चामलिङ सामुदायिक होमस्टेलाई 10 अल्कोहल मापन गर्ने उपकरण तथा करिब 18,000 थान विभिन्न आकारका बोतल निशुल्क हस्तान्तरण गरेको छ। फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गइरात इंग्ल्याण्डले पानामालाई 2-0 गोलको अन्तरले पराजित गर्यो। इंग्ल्याण्डको जितमा गुड बोलिङ घनले 26 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका छन्। त्यही समयमा भएको अर्को खेलमा क्रोसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटारा सुचिसले 31 मिनटमा पहिलो गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरेक लुक्सानले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिसले लुका मड्रिडको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। हवस् त बिहान 7 बजेको पुलिस समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वतीपुरी विदा हुन्छौ। बिहान 10 बजी सोलु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवात फेम सुन्दै रहनुहोला। नमस्कार। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुतकुण्ड नगरपालिका वडा नम्बर 2 7।

उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: 政府を半分を壊してください。
1: सुरुङ जुन वैश्विक जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन वैश्विक उपभोक्ता समिति यौन हिंसाबाट बचाउ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपस्थित शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही शीर्ष 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ 98-41-63-53-37 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: तपाईँ विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852583226।

0: 12 र काउन्टर 0 38 52 04 03।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सार्

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको बस्नामा चौमुचार पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16-0 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिल्सिना समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो हप्ता चितवनमा भएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनले राजनीतिक वृत्तमा चर्चा पाएको छ। महाधिवेशन उद्घाटनको बेला अरू दलका नेताहरूको उपस्थिति कार्यकर्ताको व्यवहारदेखि महाधिवेशन व्यवस्थापन तथा राजनीतिक प्रतिवेदनका कतिपय विषयमा विरोध भएको छ। फरक राजनीतिक संस्कार बसाल्ने बताउँदै आएको रासोपाको पहिलो महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। यस्तै रासोपाको महाधिवेशनमा पुरानै राजनीतिक संस्कारको झल्को देखिएको प्रतिनिधिहरूले बताएका छन्। महाधिवेशनमा सभापति रवि लामिछानेले देशको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव अघि सारेपछि यस विषयमा राजनीतिक वृत्तमा बहस शुरू भएको छ। सरकारले संविधान संशोधन सम्बन्धी राजनीतिक दल लगायत सरकारवालाहरूसँग छलफल गरिरहेको समयमा लामिछानेले महाधिवेशन मार्फत औपचारिक रूपमा यो प्रस्ताव अघि सार्नु भएको हो। महाधिवेशनमा लामिछानेले शासकीय स्वरूपसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव पनि अघि सार्नु भएको छ। यसअघि यस्तै प्रस्ताव माओवादी र जनता समाजवादी पार्टी जसपा नेपालले पनि अघि सार्दै आएका छन्। तर कांग्रेस र एमाले भने संविधानका आधारभूत प्रावधान कायम राख्दै परिमार्जित वा सुधारिएको संसदीय व्यवस्थाकै पक्षमा उभिएका छन्। रासोपाको महाधिवेशनमा यी दुई विषयले औपचारिक रूपमा प्रवेश पाएसँगै संविधान संशोधनको एजेण्डामाथि थप बहस केन्द्रित हुने देखिएको छ। महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यूलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक निर्वाचन प्रणाली राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताको बारेमा भनिएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौं। आइसकेको संघीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गर्नुभएको छ। उपसभापति वाग्ले प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक दस्तावेजमा संघीयता खारेजीसम्मको विषय प्रवेश गरेको छ। हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सांसद मन्त्री नबन्ने प्रणाली दलविहीन स्थानीय तह एवं 753 को संख्याको एक तिहाई कटौती प्रदेश सभाको खारेजी सहित संघीयताको पुनर्संरचना न्याय परिषद लगायतका अरू संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारका एजेण्डा रासोपाले बहसका लागि प्रवेश गराइसकेको छ उहाँको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। यस्तै रासोपाले उदार अर्थतन्त्र सहितको लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल नीति अंगीकार गरेको छ। आजको कार्यक्रममा हामी रासोपाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियाल। अर्जुन ध्वज अरियालज्यू तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद सर।
0: तपाईँले हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन कस्तो रह्यो?
1: धन्यवाद सर। सबैभन्दा महत्वपूर्ण कुरा नै एउटा बहुमत झण्डै दुईटै बहुमत प्राप्त सरकार गठन गरिसकेको जसको महाधिवेशन पनि भएको थिएन। यो अवस्थामा यिनीहरू कता जाने हुन् के हुने हो भन्ने चाहिँ एउटा किसिमको खुल्दुली सबैलाई लागिरहेको अवस्थामा महाधिवेशन नै गर्दैनन् कि भनिरहेको अवस्थामा महाधिवेशन गर्नु समग्रमा राम्रो कुरा रह्यो। सबै पहिलो नै त नहोला तर चाहिँ वास्तवमा भन्ने हो भने प्रथम महाधिवेशन हुनुभन्दा अगाडि नै दुई तिहाई बहुमत सहितको सरकार बनाउने राजनैतिक दलको रूपमा दर्ज हुनु यो आफैमा एउटा अनौठो खालको पनि प्रसङ्ग थियो। र उनीहरूले आफ्नो नीति तथा कार्यक्रम के हुने महाधिवेशन उद्घाटनकै सत्रमा पनि प्रदीप नेवालीजी लगायतका राजनीतिज्ञहरूले नेताहरूले पनि एउटा प्रश्नवाचक चिन्ह चाहिँ खडा गर्नुभएको थियो। त्यस आधारमा समग्रमा यसलाई राम्रो नै मानौ सुरुवातीमा
0: हजुर समग्रमा महाधिवेशन गर्नु नै आफैमा ठूलो कुरो महत्वपूर्ण कुरा भयो र अब यो व्यवस्थापनको कुरोमा अलिकति कुरा गरौँ जस्तो नयाँ हामी अरूभन्दा फरक हौ भन्ने पार्टीको महाधिवेशन चाहिँ तीन दिनको सट्टा झन्डै दोब्बरले लम्बियो अब यो व्यवस्थापनको कुरालाई हेर्दाखेरि चाहिँ अब यो स्वाभाविक हो अथवा यो पहिलो भएर चाहिँ उसले राम्रो गर्न सकेन वा पुराना जस्तै त रहेछ नि नयाँ पार्टी भन्ने अरूको भनाइ नै यो पनि ठिक हो
1: अब यसलाई दुई ढंगले हेर्नुपर्छ एउटा आलोचनात्मक ढंगबाट पनि हेर्नुपर्छ हजुरले भने जस्तै अरूलाई क्रिटिसाइज गर्दै गर्दा आलोचना गर्दै गर्दा त्यो ठाउँमा गएर उभिसकेपछि त्यसको निरूपण गर्न कार्यान्वयन गर्न कति गाह्रो हुने रहेछ भन्ने कुरा देखाएको पनि मान्न सकिन्छ एउटा अर्को अरू चाहिँ 70 वर्षका हुन् त्यो भर्खर बाँधे सार्दैछ 4 वर्ष पुगेर 5 वर्षमा प्रवेश गर्यो राजनीतिक सांगठनिक अनुभव त यिनीहरूको विभिन्न पार्टीबाट आए पनि त्यस्तो चाहिँ ठूलो पोस्टमा भएर होइन सञ्चालन गरेर आएका त कोही पनि होइनन् एउटा अर्को चाहिँ के देखियो भने पार्टी ठूलो बनाउनका लागि जसरी विभिन्न पार्टीहरूमा रहेका मानिसहरूलाई उहाँहरूले स्वार्थ चाहिँ बस पुगेका मानिसहरूलाई उहाँहरूले छानबिन नगरिकन हुन त समय पनि रहेन उहाँले पार्टीमा जसरी भित्र्याउनु भयो नि र एउटा हिजो 21 जना अथवा जुन किसिमको कार्यसमिति थियो त्यो कार्यसमिति हुँदै गर्दाखेरि हामी जसरी स्मार्ट छौं भन्ने थियो नि त्यो स्मार्टनेस सबैमा चाहिँ थिएन भन्ने कुरालाई उहाँहरूले पहिल्यै बुझ्न सक्नु पर्थ्यो कि 10 जना अथवा 20 जना 25 जना डिजिटलाइज एउटा चाहिँ भनौँ न प्लेटफर्ममा चल्न सक्ने हुँदैन सबै चाहिँ त्यो फर्ममा चल्छन् पनि होइन उहाँहरू हिजो होला निस्वार्थ हिसाबले चाहिँ राजनीतिमा लाग्नुभयो होला तर अहिले जोडिन आएका मान्छेहरूको त्यो होइन नि त के हो त भन्दाखेरि कि चाहिँ त अरू पार्टीमा उहाँ निकै अगाएर अब त्यहाँ थप्ने ठाउँ छैन किन भन्दा अडाडो पनि अब हामीलाई दिँदैनन् भन्ने हिसाबले चाहिँ नयाँ ठाउँ खोजी गर्न जानुभएको हो ढाडिएर जानुभएको हो कि अर्को चाहिँ अवसरै नपाएर टाक्सिएकाहरू पनि जानुभएको हो त्यस्ताको बाहुल्यता बढी भएको कारणले गर्दाखेरि र संगठन के हो संगठनमा के कुराहरू हुनुपर्छ कसरी बोलिनुपर्छ व्यवहार कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी समेत नभएका मान्छेहरूलाई सभासद बनाएर उहाँले पुरस्कृत गरिसकेपछि सबैले लाग्यो कि पुरस्कृत हुने अवसर यही हो त्यसकारण अहिले जे बोल्न पनि पाइन्छ जे गर्न पनि पाइन्छ भन्ने किसिमको चाहिँ भएको हुनाले उहाँहरूलाई म्यानेज गर्न चाहिँ गाह्रो भएको उहाँहरूले आफूलाई हेर्नुभयो ग्राउन्डमा के छ होइन जमिनको वास्तविकता के हो भूतलको वास्तविकता के हो भन्ने कुरा चाहिँ उहाँले बुझ्नु भएन त्यसकारण अलि भद्रगोल अव्यवस्थित र तोकिएको समयभन्दा झन्डै दोब्बर समय लाग्ने अवस्था चाहिँ बन्यो भलै उहाँहरूले प्रतिनिधिहरूबाट उठाएको पैसालाई एक किसिमले भन्दा बरू फिर्ता दिएर भने चाहिँ प्रतिनिधिहरूलाई थामथाम पार्ने प्रयत्न चाहिँ गर्नुभयो अरू दलमा त्यो हुँदै हुँदैन थियो अर्को पाटो होला त्यसलाई त फेरि भएको कुरालाई त
0: सकेर कतिपय प्रतिनिधि त भोट नहालिकन घर पनि फर्काउनु भयो र तपाईँले भने जस्तै धेरै थरीका मान्छे मिसमास भएपछि को त्यो भद्रगोल अवस्था त्यो चाहिँ त्यसै गरी पनि देखियो
1: सायद यसैलाई संकेत गरेर हुन सक्छ उहाँहरूको संस्थापक महामन्त्री जो अहिले हुनुहुन्न सुन्तलाको रूपमा चाहिँ व्याख्या गर्नुभएको थियो कि केस्रा केस्रा त्यो इन्टिग्रेटेड हुन त सक्दैन नि त छन् त एक ठाउँ छ बोक्राले कभर गरिहाल्छ होइन तर वास्तवमा एक अर्कोसँग घुलमिल हुन सक्ने अवस्था हुँदैन आँप त होइन नि त त्यो त्यसकारण आँप पनि सके अवस्था छैन आँप बनेकाहरूको हालत त त्यो छ अब आँप बन्दै नबनेकाहरूको चाहिँ सुन्तलाको रूपमा रहेकाहरूको हुनु चाहिँ त्यति धेरै अनौठो चाहिँ नमानौ भन्छु म चाहिँ
0: एकदम
1: अब दोस्रो महाधिवेशन आउँदै गर्दाखेरि भएछ भने यही खालको अव्यवस्था सिर्जना भयो भने त्यति बेला हामी चाहिँ अलिक निर्मम ढंगले नै प्रस्तुत हुनुपर्ने हुन्छ
0: हजुर अब अरियालजी अर्को कुरा हामी यो प्रतिवेदनमा अहिले केही बेरमा केन्द्रित रहेर विस्तृतमा कुरा गर्छौं अब एउटा खालको चाहिँ आलोचना र यो प्रतिनिधिहरूले पनि गरिरहनु भएको प्रतिवेदनमाथि छलफल समेत गराइएन पारित गरियो र रवि लामी छाने सर्वसम्मत हुनुभयो तर अर्को मान्छे सभापतिमा उम्मेद्वार बन्न खोज्दा उहाँलाई रोकियो भन्ने कुरा पनि चर्चामा आयो यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ
1: सरसर्ती हेर्दै गर्दाखेरि अहिलेको परिवेशमा रवि लामिछाने बाहेक अर्को विकल्प थिएन उम्मेद्वार हुन दिएको भए पनि उहाँले नै जित्नुहुन्थ्यो त्यो नगरेको भए राम्रो हुन्थ्यो उम्मेद्वार बन्न दिनु पर्थ्यो किनकि जब बहुदलीय प्रतिस्पर्धामा तपाईँ प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने प्रतिस्पर्धालाई नकार्न थाल्नुभयो भने त्यसले अहिले त ठिकै होला तर कालान्तरमा यसले कस्तो असर पार्छ भन्ने कुरालाई चाहिँ ख्याल गर्नुपर्छ त्यसकारण महात्मा गान्धी राष्ट्रपति प्रधानमन्त्री वा पार्टी सभापति भएर महात्मा गान्धी बनेका होइनन्। एकातिर तपाईँ संसदीय राजनीतिमा चाहिँ मैले सेक्रिफाइस गरेँ भनेर जुन किसिमको गर्व गर्नुभएको थियो नि, म प्रतिस्पर्धाबाट चुनिएर आएको भनेको भए त्यो पनि राम्रै हुन्थ्यो होला। तर दुर्भाग्य हाम्रोमा के छ भने तपाईँले कम्युनिस्ट पार्टीको संस्थापनातिर फर्किनुभयो भने, कालमा फर्किनुभयो भने संस्थापक महासचिव पुष्पलाललाई प्रथम महाधिवेशनबाटै उचिट्याएर मनमोहन अधिकारी आएको इतिहास पनि छ, सायद उहाँहरूले त्यो इतिहास पनि पढ्नुभयो होला। खैर होला, त्यति धेरै चर्चाको विषय बनाउनु त्यति सान्दर्भिक छैन, जित्ने उहाँले नै हुन्थ्यो होला, तर राम्रो चाहिँ हुन्थ्यो है,
0: यति चाहिँ दिएको भए चाहिँ राम्रो हुन्थ्यो,
1: राम्रो हुन्थ्यो।
0: अब यो प्रतिवेदनमाथि छलफल नहुनुलाई चाहिँ कसरी लिनुहुन्छ? यो पहिलेका पार्टीहरूमा भन्दा फरक देखिएन खोजिया हो अथवा झन बढी यो निरङ्कुश भन्न खोजे?
1: दुइटै होइन जस्तो लाग्छ मलाई, उहाँहरूको बुझाइमा अलिकति फरक छ, फरक पर्न गयो कि जस्तो लाग्छ। एउटा के भने, एकजना कता बोल्दै पनि हुनुहुन्थ्यो, यहाँ हाम्रो 400 महिना पछाडि चाहिँ हामी नीति महाधिवेशन गर्छौँ भनेर भन्दै हुनुहुन्थ्यो कि, नीति महाधिवेशन चाहिँ नेतृत्व चयन हुनुभन्दा पहिले चाहिँ हुनुपर्थ्यो नीतिका विषयमा छलफलहरू। अब यहाँ चाहिँ के भयो भने, त्यो अहिले हामीले भने जस्तै अव्यवस्थित महाधिवेशनको रूपमा दर्ज हुने स्थिति भइसकेपछि ती सबै कुरालाई छुट्याउनु पर्ने अवस्था सृजना भएर उहाँहरूले चाहिँ थप छलफल नगरेको पनि हुनसक्छ। तर बरु चाहिँ नेतृत्व चयनका कुराहरूलाई 6 महिना पछाडि गर्ने गरी अहिले चाहिँ उहाँहरूले नीतिमा नै विशेष फोकस गरेर चाहिँ आएको भए राम्रो हुन्थ्यो जस्तो पछि हामी छलफल गरौँला। तै पनि जुन अहिले प्रदेश खारेजी वा प्रदेश सभा खारेजीका विषयमा पनि जुन किसिमको अन्यलता आएको छ नि, त्यसो सघन रूपले छलफल भएको भए त त्यसले अर्को मेसेज
0: महाधिवेशनको हलबाटै सघन रूपमा छलफल भएको भए अर्को सन्देश
1: भले चाहिँ पत्रकार सम्मेलन गरेर अथवा अर्को कोठे बैठक गरेर चाहिँ ती कुराहरूको जवाफ दिइरहनु आवश्यक चाहिँ नपर्न सक्थ्यो। त्यसकारण अलिकति सांगठनिक जिम्मेवारी र संगठन कसरी चलाउनुपर्छ भन्ने कुराको अनुभव कमी हो जस्तो लाग्छ मलाई
0: एकदम। अब यसलाई तपाईँले प्रश्न पार्नुभयो, अर्जुन दोजरियालज्यू तपाईँ राजनीतिक विश्लेषक हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र पढाउनुहुन्छ। आज हामी तपाईँसँग सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब यो नीतिको विषयमा कुरा गर्नुभन्दा अगाडि यो महाधिवेशन उद्घाटनको बेला अब हाम्रो एउटा चाहिँ यो संस्कार पनि अरूको पार्टीलाई पनि निम्ता दिने चलन र पार्टीका शीर्ष नेताहरू गएर शुभकामना दिने यो पहिलेदेखि नै चल्दै आएको चलन र तर राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा चाहिँ केही पार्टीका जिम्मेवार तहका शीर्ष तहका भनौँ न नेताहरू जानै अलिकति हत्किनु भयो र अन्त्यमा कांग्रेसका सभापति चाहिँ गए जानुभयो, उहाँले निर्णय गर्नुभयो। पहिला चाहिँ उहाँ पनि जाने नजाने टुङ्गो थिएन, पछि उहाँ जाने जानुभयो र शुभकामना दिनुभयो। अरू पार्टीका पनि दोस्रो तहका पहिलो तहका नेताहरू जानुभयो र एउटा यो महाधिवेशनलाईमा शुभकामना दिँदै गर्दा अरू दलका नेतृत्वहरूले चाहिँ नेताहरूले अलिकति सच्चिन होइन यो राष्ट्रिय स्वतन्त्र पार्टीको यो लाइन के हो भनेर स्पष्ट पार्न, सरकारको काम कारवाहीलाई चुस्त बनाउन र केही कुराहरू चाहिँ अन्डोल भएको छ, अस्पष्टता भएको छ, यो आशंका छ, त्यसलाई चिर्न शुभकामना दिनुभयो। अर्को सँगसँगै चाहिँ अरू पार्टीका नेताहरूको सम्बोधनलाई उपस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी कतिपय नेताहरूले अर्को खालको चाहिँ एउटा टिप्पणी पनि गर्नुभयो। अब एउटा उपस्थिति, अर्को राष्ट्रोपाकेक नेता कार्यकर्ताहरूले ती दलका नेताहरूको उपस्थितिलाई लिएर गरेको टिप्पणीलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ?
1: धन्यवाद सर। सबैभन्दा पेचिलो विषयवस्तु नै त्यही हो जस्तो लाग्छ मलाई, किनभने संस्थापक अथवा पुराना भनेका राजनीतिक दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट संस्कार खोज्दै हुनुहुन्छ, तर आफ्नो संस्कार के त होइन, आफ्नो संस्कार के भन्ने कुरालाई पनि ख्याल गर्छ, अर्थ राख्छ होला। त्यसकारण उहाँहरूले पहिलो तहकै नेताहरू चाहिँ जानुपर्थ्यो, किनकि यो प्रथम महाधिवेशन थियो, त्यस कारण पनि जानु पर्थ्यो। हामी कहाँ एउटा के छ भने, राजनीतिक संस्कार राम्रो नराम्रो अर्को ठाउँमा होला, हिजो साँझसम्म चाहिँ झगडा गरिरहेकाहरू, एकले अर्काको खेतो खनिकिरहेकाहरू अर्को दिन सँगै बसेर चिया खान सक्छन्, एकअर्कामा हार्दिकता चाहिँ साट्न सक्छन् भन्ने थियो। त्यसमा पछिल्लो पटक आएर भनौँ न परिमार्जित भएका सच्चिएको भनेको चाहिँ महा के अरे सभापति चाहिँ फर्क जानुभयो, उहाँले एक किसिमको
0: सभापति गगन थापा
1: जसले एक किसिमको सेन्टिमेन्ट पनि गेन गर्नुभयो, तर ओलीजी पचौलीजी त सायद बिरामी हुनुहुन्थ्यो होला होइन, त्यहाँ माधव नेपाल जानुपर्थ्यो वर्षमानको सट्टा होइन। त्यसकारण हामी कहाँ अलिकति के भयो भने, अरूलाई लिलिपुट देख्ने चाहिँ जुन एउटा चाहिँ संस्कार छ नि, आफूभन्दा बाहेक कोही पनि होइन, अग्लो आसनमा बसेर सबैलाई हौँसो देख्ने जुन चलन छ, त्यो चलन चाहिँ अलिकति नराम्रो नै हो। त्यसमा चाहिँ त्यो गरिनु हुने थिएन र गइसकेपछि पनि जस्तो वर्षमानजीले प्रचण्डले पठाएको पत्रलाई पढेर वाचन गर्नु सुनाउनु भयो त्यहाँभन्दा बाहेक उहाँले खास थप टिप्पणी पनि गर्न ओलीजीको पनि त्यो हुनु पर्थ्यो
0: पठाउनु
1: पर्थ्यो त्यस कारण यसबाट के देखिन्छ भने उहाँमा इगो चाहिँ हट अहिले पनि छ अहिले पनि म दुई तिहाईको सरकारको चाहिँ नेतृत्व मैले गरिरहेको छु भन्ने चाहिँ ओलीजीमा त्यो किसिमको दम्ब देखिन्छ एउटा अर्को कुरा प्रदीप गेवालीजीले त्यहाँ जिपोल्नु भयो गगनजीलाई हाई र प्रदीप गेवालीको बीचमा अलिकति त्यस्तो संकेत देखियो उहाँहरूले त्यो सिक्नु भएन सम्भवतः एमालेकै महाधिवेशनमा हो कि माओवादीको महाधिवेशनमा हो उसमा भिरकोटी मण्डपमा राजेन्द्र लिङ्गदेलजीले बोल्दै गर्दा गाउँघरमा नेता आयो भने चोर आयो भन्छन् टिप्पणी गर्नुभएको थियो
0: काङ्ग्रेसमा अधिवेशनमा
1: हो सरी काङ्ग्रेसको त्यसमा त्यसबाट चाहिँ प्रदीप गेवालीजीले पनि सिकेको जस्तो देखिएन कि किनकि तपाईँ अर्काको चाहिँ पाहुना भएर जानुभएको छ भने त्यहीँ गएर चाहिँ उसको बारेमा टिका टिप्पणी गरिरहनु आवश्यक छैन नि त तपाईँ त शुभकामना दिन नै जानुभएको हो महाधिवेशन सफलताको शुभकामना तपाईँहरू चाहिँ नीतिगत रूपमा अथवा साङ्गठनिक रूपमा चाहिँ प्रष्ट भएर आउनुहोस् अरू हाम्रो केही छैन भन्ने कुरा भन्दा पुग्थ्यो होइन त्यो त्यो कुरा अरू कुराहरू गर्ने ठाउँ त प्लेटफर्महरू अर्कै थियो नि त एउटा अर्को ल उहाँले चाहिँ बोलिहाल्नुभयो त्यसै त फेरि प्रति टिप्पणी गर्ने खगेन्द्र सुनवार जस्ता मान्छेहरू होइन मैले नामै लिएँ माफ गर्नुहोला त्यस्ता मान्छेहरूको टिप्पणीलाई फेरि चाहिँ लिएर हामी फेरि बहस गर्नुपर्ने यो चाहिँ बडा दुर्भाग्यको कुरा छ कि किन भन्दा पाहुनालाई दुत्कार्ने हाम्रो चलन होइन कि
0: एकदम
1: होइन त्यो कुरा चाहिँ पाहुनाले भुलवश गरे होला अथवा इन्टेन्सनली गरे होला जे गरे होला त्यसको चाहिँ त्यहाँ विषयमा जवाफ दिइरहनु पर्ने अथवा तपाईँ तिमीहरूको अन्तिम दिन हो भनेर बोलाएको हो भनेर भन्ने त्यस्तालाई चाहिँ महामन्त्रीले त भोलि आउने समितिले चाहिँ कारवाही गर्न सक्छ भन्ने भन्नुभएको छ तर उहाँ आफै फेरि केन्द्रीय सदस्य जितेर आउनुभयो फेरि हामी चाहिँ जुन होइन राम्रोलाई अथवा जान्नलाई छान्ने जुन भन्छौ नि त्यसमा कार्यकर्ताहरूले विवेक चाहिँ नपुर्याएकै देख्छु म
0: एकदम अब हामी यो विषयमा पछि फेरि कुरा गरौंला अर्जुन दोजरियालज्यू अब यो महाधिवेशनकै कुरा गर्दाखेरि नीति केन्द्रित देख्नुभयो कि नेतृत्व केन्द्रित देख्नुभयो
1: यो त अघि नै हामीले भने वास्तवमा यो चाहिँ नेतृत्व केन्द्रितै रह्यो जसरी अरू राजनीतिक दलहरूका महाधिवेशन पनि नेतृत्व केन्द्रित हुन्थे यो पनि त्यस्तै नै रह्यो वास्तवमा चाहिँ नीति केन्द्रित भएन हुनुपर्थ्यो नीति केन्द्रित मैले अघि नै भने छ महिना पछाडि फेरि चाहिँ बरु नेतृत्व चयनको विषयमा चाहिँ अहिलेलाई एडकमै राखेर छ महिनालाई चाहिँ पछाडि अर्को महाधिवेशन अथवा एक वर्ष पछाडि बरु चाहिँ नेतृत्वको महाधिवेशन चाहिँ गरेको भए राम्रो हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ
0: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्तलाई सामाजिक लोकतन्त्र भनेको छ अब यसले चाहिँ मध्यमार्ग खोजेको हो सामाजिक लोकतन्त्र भनेर चाहिँ सबैको चाहिँ अलिकति मध्यमार्गको बाटो चाहिँ रोज्न खोजेको हो
1: पहिला उहाँहरूले संवैधानिक समाजवाद भन्ने हुन्थ्यो क्या होइन अब संविधानमा जे समाजवाद उल्लेख गरेको छ त्यो समाजवाद भन्ने हुन्थ्यो अब त्यो अहिले त ती शब्दहरू प्रयोग गर्न पाइँदैन कसले हात्ती छाम्दाखेरि के भन्ने खालको होइन खालको चाहिँ छ समाजवाद पनि समाजवाद उन्मुख भनिएको छ फर्किए पुग्छ कार्यान्वयन त गर्नु पर्दैन होइन समाजवादका भरियाहरू कतिपटक चाहिँ सरकारमा गए बाहिर गर्नको लागि होइन उहाँहरूले चाहिँ के गर्नु भनेर देखिन्छ त्यसकारण उहाँहरू चाहिँ त्यसबाट अलिकति फरक देखिन र प्लस स्वर्णिम वाग्लेजीका नीति तथा कार्यक्रम बजेट अथवा अरू उहाँका चाहिँ टिका टिप्पणीहरू अन्तर्वार्ताहरूलाई हेर्दै गर्दा उहाँहरू चाहिँ हामी नर्डिक कन्ट्रीको चाहिँ समाजवादमा चाहिँ सामाजिक समाजवादमा जान खोज्छौं भन्ने चाहिँ उहाँको बुझाइलाई प्रस्तुत गरिएको जस्तो लाग्छ मलाई
0: यो हामीले यसलाई परिभाषा अथवा यसलाई बुझ्ने गरी भन्दाखेरि चाहिँ खास अब राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाउने आफ्नो ठाउँमा छँदैछ बाँकी छ हामीले बुझ्दा चाहिँ सामाजिक लोकतन्त्र भनेको चाहिँ के हो कस्तो खालको व्यवस्था चाहिँ सामाजिक लोकतन्त्र हुन्छ
1: वास्तवमा त्यहाँ चाहिँ के छ भने समाजका सबै वर्गलाई समेट्ने कुरा त रह्यो विशेष गरी त्यहाँ के हुन्छ भने हुनेबाट लिएर नहुनेलाई देखिन्छ क्या सामाजिक लोकतन्त्रमा समाजका अवयवहरूलाई सम्मान गरिन्छ सामाजिक संरचनाहरूमा राजनीतिक संरचनाहरूमा उनीहरूको उपस्थितिलाई स्वीकार ग्रहण गरिन्छ र जसको चाहिँ भनौँ न राज्यमा आफ्नो उपस्थिति जनाउन सक्ने अवस्था छैन सामाजिक चाहिँ भनौँ न स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन होइन जसको चाहिँ भूमि छैन यी लगायतका कुराहरूलाई सम्बोधन गर्ने गरी आएको चाहिँ लोकतन्त्र हो सामाजिक लोकतन्त्र समाजका अवयवहरूलाई ससम्मान चाहिँ राज्यको मूल प्रभावीकरण गर्ने कुरामा चाहिँ उहाँहरूले ध्यान दिने भन्ने चाहिँ होला भन्ने म बुझ्छु किन भन्दा सामाजिक लोकतन्त्रको अर्थ त्यो भएको हुनाले अब हजुरले भने जस्तै नीति तथा कार्यक्रममा सघन बहस भएको भए के हो भन्ने कुरा आउँथ्यो अब भोलि फेरि उहाँहरूले चाहिँ थप पुष्टि गर्नुपर्छ यो यत्तिकै चाहिँ हामीले एब्स्ट्राक्ट रूपमा यो होला भन्ने अनुमान मात्रै गर्ने हो
0: एकदम अब उहाँहरूले यसलाई अझै भन्दाखेरि सामाजिक लोकतन्त्रलाई आधार मानेर पार्टीले पाँच आधार स्तम्भ प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र एउटा विधिको शासन जनउत्तरदायी सरकार लोक कल्याणकारी राज्य र समन्यायिक समावेशी समाज भनेर चाहिँ अघि सार्नु भएको थियो पाँचवटा आधार स्तम्भ भन्नुभएको छ अब यसलाई अलिकति बुझ्दाखेरि चाहिँ बुझाउँदाखेरि चाहिँ हामीले के बुझ्ने के गर्न खोज्नु भएको हुन सक्छ उहाँहरूले
1: वास्तवमा त्यो के हुँदो रहेछ भने कतिपय कुराहरू लेखिएका कुराहरू नगर्ने र गरिने कुराहरू नलेखिने कुरा चाहिँ राजनीतिक इतिहासमा विश्व राजनीतिमा देखिन्छ जस्तो अहिले हामीले उल्लेख गरेका देशहरू नर्डिक कन्ट्रीहरूलाई हेर्नुभयो भने उनीहरूले आफूलाई चाहिँ समाजवादी नै त भनेको छैनन् नि उनीहरूले नै यही किसिमको उदार अर्थतन्त्र होइन लिबरल इकोनोमीलाई नै उनीहरू प्रयोग गरिरहेका छन् सँगसँगै महिलाहरू चाहिँ उच्च पदस्थ पनि भइरहेका छन् उनीहरूको सामाजिक एउटा चाहिँ प्रतिस्पर्धाको अवस्था उनीहरूको भनौँ न स्टेटस जसलाई अवस्था भनौँ न त्यो उच्च रहेको देखिन्छ र पछाडि परेका समाजमा पछाडि परेका मान्छेहरूलाई चाहिँ कसरी मूल प्रभावीकरण गर्ने भन्ने कुरामा उनीहरू चाहिँ लागेको देखिन्छ हुन त हाम्रा मैले अघि नै भने जुन यो कुरा बोक्नुपर्ने अघिल्लो कुरा बाहेक अघिल्लो कुरा भन्नाले लिबरल इकोनोमिक बाहेकका कुराहरू त आफूलाई कम्युनिस्ट अथवा वामपन्थी भन्नेहरूले बढी गर्छन् नि त त्यो कुरा उनीहरूले गरिदिएको भए यो चाहिँ उहाँहरूको चाहिँ विषयवस्तु बन्ने थिएन अब उदार अर्थतन्त्रभित्र यो कति समेट्न सकिन्छ भन्ने कुराको चाहिँ प्रश्न रहन सक्छ तर प्रश्न रहँदै गर्दाखेरि पनि अग्लोलाई काटेर होचो बनाउने होइन कि होचोलाई चाहिँ के गर्ने त अग्लो कुर्सीमा राख्ने होला अथवा ढुङ्गा राखिदिएर अग्लो बनाइदिने होला जुत्ता अग्लो लगाइदिने होला कसरी लान सकिन्छ त्यो अवस्थामा चाहिँ लैजानुपर्छ जुन अघि नै मैले भने शिक्षा प्राप्त गर्ने अवसर छैन भने त्यसलाई चाहिँ शिक्षा प्राप्त गर्ने अवसर चाहिँ सृजना गर्नु पर्यो राज्यले अहिले जुन किसिमको हाम्रोमा शिक्षा त एउटै छ तर प्रवाह गर्ने चाहिँ माध्यम फरक फरक छन् ती माध्यमहरूको चाहिँ कार्य पद्धति फरक भएको कारणले गर्दा उत्पादन पनि फरक भएको छ होइन भा नै हो तपाईँले चाहिँ गहिरी खेतमा रोप्नुभयो भने के हुन्छ र टारीमा रोप्नुभयो भने के हुन्छ हाम्रो चाहिँ सार्वजनिक शिक्षा टारीमा रोपिएको छ निजी शिक्षा चाहिँ के गरेको छ त गहिरी खेतमा रोपिएको छ होइन लगानी त गरिरहेको छ नि त टारीमा पनि मल त हालिया छ नि पानी खोलाबाट बगेर ल्याएर हालिया छ नि लगानी त बढी भएको छ नि तर उत्पादन के छ कम छ त्यसको भएको उत्पादन पनि के छ जर्जर छ होइन जे हुनु पर्थ्यो समाजमा त्यो खालको चाहिँ भएको छैन त्यसमा त्यसलाई चाहिँ हामी त्यो अन्तराललाई निप्टारा लाउँछौ भन्ने चाहिँ उहाँहरूको बुझाइ हो जस्तो मैले चाहिँ बुझ्दछु
0: कार्यक्रम बदलिदो नेपालमा आज हामी रासोपाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियालसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 0141106 6961 4110 6961
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी रासोपाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियासँग कुरा गरिरहेका छौं। अर्जुन दोजरियाज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीले यो नीतिपछि चाहिँ अब केही प्रस्तावहरू अघि सारेको छ, राजनीतिक प्रस्ताव र अर्थ राजनीतिक प्रस्तावको रूपमा चाहिँ अघि सार्दाखेरि रवि लामिछाने पार्टी सभापतिले देशको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव, गैर दलीय पालिका र राष्ट्रिय सभा र पालिकामा चाहिँ गैर दलीय भन्ने प्रस्ताव गर्नुभएको छ भने सँगसँगै उपसभापतिको प्रस्तावमा चाहिँ प्रदेश सभा खारेजीसम्मको कुरा आएको छ। अब यो संविधान संशोधनको बहस भइरहँदा यो आएको प्रस्तावलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ?
2: यो सबैभन्दा पेचिलो विषय हो र लामो 10 वर्ष जनयुद्धलाई शान्ति प्रक्रियामा अवतरण गर्ने माध्यमका रूपमा यी कुराहरू आएका हुन् र माओवादीले तत्कालीन विद्रोही माओवादीले पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति अथवा नेगोसिएसनमा जाने हो भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री एमालेको प्रस्ताव थियो, भले त्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री विश्वमा कतै देखिँदैन र देखिँदैन भन्ने गर्छ कार्यान्वयन गर्न सकिँदैन भन्ने पनि होइन, होइन त्यसका लागि चाहिँ प्रावधानहरू राखेर ल्याउन सकिन्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति कति कामयाबी हुन्छ हाम्रो जस्तो चाहिँ मुलुकमा भू राजनीतिक अवस्थितिका कारणहरूले पनि कतिपय कुराहरू चाहिँ चेक एण्ड ब्यालेन्सका कुराहरू हुन सक्छन्, तयार गर्नुपर्ने हुन सक्छ। यत्तिकै अहिलेकै अवस्थामा पनि संसदीय प्रजातन्त्र भएको अवस्थामा पनि ब्यालेन्सकै कुरालाई लिएर अहिले संसदमा उहाँ अनुपस्थित भइरहेको कुराहरू अथवा चाहिँ विभिन्न कुराहरूलाई लिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा कार्यकारी भन्ने कुरालाई आलोचना गर्ने पक्षले चाहिँ मलजल पुगिरहेको अवस्थामा उहाँहरूले कसरी ल्याउनु भयो थाहा छैन। ठूलो शक्ति यतापट्टि आकर्षित हुँदैछ भन्ने हिसाबले उहाँले ल्याउनु भयो कि प्रदेशहरूमा चाहिँ होइन त्यो स्थानीय तहमा ल्याउनका लागि, त्यो एउटा पाटो हुनसक्छ। तर यो यत्तिकै चाहिँ स्वीकार अस्वीकार गर्नु चाहिँ राम्रो हुँदैन, यसमा वृहत छलफल गरिनुपर्छ प्रत्यक्ष कार्यकारी चाहिँ संघको हिसाबमा है
1: प्रत्यक्ष कार्यकारी संघको प्रत्यक्ष कार्यकारी छलफल गर्ने र बस गर्ने कुरा भयो।
2: एउटा कुनै पार्टीको लाग्यो लाग्दै भन्नेमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ होइन। अर्को राष्ट्रिय सभा गैर दलीय विज्ञ चाहिँ बनाउने कुरालाई चाहिँ म सहमत गर्छु, किनभने हाम्रोमा जसरी चाहिँ स्थानीय पालिका हारेका अथवा संघीय निर्वाचन हारेका मान्छेहरूलाई लगेर एउटा किसिमको चाहिँ उपस्थिति बनाउनु गरिरहेको छ नि, त्यो त के हो भने प्रतिनिधि सभाले
1: व्यवस्थापन गर्ने ठाउँ जस्तो
2: भइरहेको छ। प्रतिनिधि सभा पपुलर म्यान्डेटबाट आएको हो, उसले चाहिँ जनतालाई सम्बोधन गर्ने नाममा कतिपय अवस्थामा भनौँ न देशको साधन स्रोत ऐन कानून आदिलाई ख्याल नगरिकन आफ्नो वाचा पूरा गर्नका लागि पनि ऐन कानूनहरू बनाउन सक्छ, एउटा एक किसिमको चाहिँ इमोसनल एट्याचमेन्टबाट चाहिँ जोडिएर आउन सक्छ, त्यो गर्दै गर्दा गल्ती गर्न सक्छ, त्यसले गरेका गल्तीहरूलाई छेक्ने काम हो क्या वास्तवमा भन्ने हो भने यो राष्ट्रिय सभा। त्यसकारण त्यहाँ चाहिँ सम्बन्धित क्षेत्रबाट आएका विज्ञहरू राखिनु चाहिँ सान्दर्भिक नै हो, त्यसमा दलीय प्रतिनिधित्व हुँदै गर्दा कतिपय अवस्थामा अप्ठ्यारो पनि पर्न सक्छ। अहिले भनौँ न कतिपय एउटा चाहिँ बिल त पासै नभइकन फर्केर आयो नि त, गैर दलीय भएको भए त त्यो अवस्था नहुन सक्थ्यो नि, त्यसकारण उहाँहरूको चाहिँ त्यो बुझाइले पनि आएको हुन सक्छ। तर जे होस् विज्ञहरूलाई सम्मिलित गराउने कुरा हो भने त्यसमा चाहिँ समावेशी बनाउने कुरालाई अन्यथा गर्न पाइँदैन, तर विज्ञ ल्याउने कुरा समावेशीभित्र पनि विज्ञ त हुनुहुन्छ नि,
1: समावेशी विज्ञ
2: ल्याएर चाहिँ बनाउन सकियो भने त्यो राम्रो
1: राष्ट्रिय सभाको हकमा चाहिँ तपाईलाई ठीक हुन्छ।
2: अर्को चाहिँ उपराष्ट्रपतिलाई त्यहाँको चाहिँ प्रमुख बनाउने कुरा पनि अध्यक्ष बनाउने कुरा पनि वास्तवमा अहिले जागिरविहीन, अब हामी जागिरै भनिरहेको छौँ, वास्तवमा जागिर त होइन, होइन त्यो जब भन्दा राम्रो हुने त जागिर भन्दाखेरि नराम्रो हुने हुन्छ, उसको जेडी जब डिस्कसन चाहिँ खासै केही छैन,
1: जिम्मेवारी अलिक बढी
2: छैन, होइन जिम्मेवारी पनि उसको चाहिँ हुने भएको हुनाले राष्ट्रिय सभाको अध्यक्ष चाहिँ उपराष्ट्रपति बनाउनु छिमेकमा पनि छ अनुभव पनि छ, त्यो राम्रै हुन्छ होला। अब यो स्थानीय पालिका गैर दलीय बनाउने र प्रदेश सभा खारेजी गरेर ती पालिकाका मान्छेहरू त्यहाँ ल्याउने कुरा चाहिँ मलाई लाग्छ 3-4 महिना 4-5 महिना अगाडि चाहिँ 5-6 महिना नै होला सायद अमित ढकालजीको छलफलमा पनि वाग्लेजीले जे कुरा बोल्नु भएको थियो त्यही कुरालाई यहाँ चाहिँ अहिले आफ्नो प्रस्तावमा ल्याउनु भयो र पारित गराउनु भयो। अब त्यहाँ चाहिँ उहाँले गैर दलीयको कुरा त्यति गर्नुभएको थिएन, अहिले चाहिँ गैर दलीय थप्नु भएको छ। कतिपय राजनीतिक दलहरू पनि त्यसमा सहमत भएको पनि देखिन्छ, केही भुटानका केही अथवा अन्यत्रका केही उदाहरणहरू लिएर। वास्तवमा हाम्रो चाहिँ विकासको मुख्य बाहक भनेकै स्थानीय पालिका हो, त्यहाँ थप राजनीति नहुँदाखेरि केही कामहरू हुँदो रहेछ भन्ने कुरा चाहिँ काठमाडौँ महानगरपालिका र धनगढी उपमहानगरपालिकालाई हेर्दै गर्दाखेरि देख्न सकिन्छ। यही कुरा धरानमा अलिक फरक किसिमबाट गएको छ भनेर धरानलाई अलिक फरक ढंगबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि त्यसले गर्दाखेरि पार्टिसन गर्न खोजे अथवा छुट्याएर हेर्न खोजे के भन्दा, त्यो गैर दलीय हुने हो भने समावेशी त होला, त्यहाँ पनि बनाउन सकिएला, तर त्यो गैर दलीय हुने हो भने प्रतिनिधि प्रदेश सभामा त्यसले कस्तो असर गर्छ भन्ने कुरा चाहिँ खोजिनुपर्छ। किनकि तिनै मान्छेहरूलाई ल्याएर काउन्सिल जस्तो बनाएर वर्षमा दुईपटक एउटा चाहिँ सरकारको नीति तथा कार्यक्रम चाहिँ पार्टी गर्ने हिसाबमा सेसन बस्ने, र अर्को चाहिँ सरकारले ल्याएका ऐन तथा कानूनहरूलाई चाहिँ निर्माण अथवा त्यसमा परिमार्जन जे जे गर्नुपर्ने कुरा छ त्यो गर्ने गरी दुईपटक चाहिँ आह्वान गर्न सकिन्छ भन्ने किसिमको चाहिँ जुन प्रावधान छ। अब यसमा नराम्रै हो त म भन्दिनँ, तर छलफल चाहिँ चाहिन्छ, के हो भन्ने कुरा चाहिन्छ, प्रस्ट्याउनुपर्छ। अब यो उहाँहरूले पारित गर्दैमा फेरि चाहिँ संशोधनै भइहाल्छ पनि छैन, किन भन्दा यो प्रदेशसँग जोडिएका विषयहरू प्रदेशको बहुमतबाट पनि पारित गर्नुपर्ने हुन्छ। सातवटा प्रदेश हो भने चारवटा प्रदेशले कम्तीमा समर्थन गर्नुपर्ने कुराहरू रहन्छ हाम्रो संविधान संशोधनका चाहिँ प्रक्रियाहरूमा पनि। अब त्यो धारै काटेर फालियो भने त एउटा कुरा रह्यो, होइन भने एक्जिस्टिङ कन्स्टिट्युसनलाई हेर्ने हो भने त्यो कुरालाई चाहिँ त्यति सहज नहुन सक्छ। र

0: र तर्सी हाल्न पर्ने अवस्था पनि होइन जस्तो चाहिँ मलाई लाग्छ।
1: र प्रतिवेदनको कुरा गर्दा तपाईँले यो प्रदेश सभा खारेज, शासकीय स्वरूप, प्रत्यक्ष कार्यकारी, राष्ट्रिय सभा र पालिका गैर दलीय बनाउने हिसाबमा तपाईँले राष्ट्रिय सभालाई गैर दलीय बनाउने कुरा चाहिँ यो सकारात्मक छ र अरू कुरा चाहिँ बहस अझै बढी धेरै गर्नुपर्छ भन्ने कुरा गर्नुभयो तपाईँले समग्रम भन्दा होइन।
0: एकदमै मैले थोरै यहाँनिर चाहिँ जोड्न चाहेँ भने मेरो आफ्नो एउटा अध्ययनको विषय पनि संघीयता भएको कारणले गर्दाखेरि मेरो आफ्नो पनि थोरै बुझाइ के भएको छ अहिले भने प्रदेश यसै अवस्थामा रहिरह्यो भने कालान्तरमा यो चाहिँ डिफङ हुने नै हो जस्तो देखिन्छ कि किनभने संविधानमा भएका अधिकार पनि दलहरूले दिन चाहेनन्। दस वर्षसम्म चाहिँ ऐन कानून नबनाएर त्यसलाई राखिरहे, जो संघीयताका पक्षधार भन्ने उनीहरूले नै त्यसको चाहिँ कोप भाजन गरे। राष्ट्रसभा जन्मिँदाखेरि त जन्मिनुभन्दा पहिले संहिता जन्मिया हो, त्यस कारण उसलाई कति माया ममता छ त्यो अर्को पाटो होला। जसले माया ममता छ भनिरहेका छन् उनीहरूले पनि त्यसलाई राम्रै चलाउन चाहेन,
1: माया गरेर जानेन
0: जानेनन्। एउटा राजनीतिक दलका तत्कालीन उपमहासचिवसँगको कुरा गर्दै गर्दा प्रदेश प्रहरी दिने कुरा त बीस वर्ष पनि सोच्न सकिन्न भन्नुभएको थियो कि सोच्न सकिन्न भन्ने किन चाहिँ संविधानमा राख्ने, त्यसलाई संशोधन गर्ने नि त। त्यस कारण एउटा त्यो पाटो छ भने अर्को चाहिँ मेरो आफ्नो चाहिँ बुझाइमा भन्नुहुन्छ भने सानोमा प्रदेश सभालाई बनाउने होइन, सानोमा जिल्ला कतिवटा छन् त्यो जिल्लाको एउटा प्रतिनिधि चाहिँ पठाउने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि पठाउने र त्यसको 50% चाहिँ थपेर समानुपातिक चाहिँ थपेर चाहिँ प्रदेश सभा बनाउने अनि त्यसमा चाहिँ 5 देखि 7 जना चाहिँ मन्त्री प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकै पक्षमा छु म चाहिँ, किनभने यसले केन्द्रले जस्तो चाहिँ असर प्रदेशले त्यति धेरै गर्दैन कि, अन्तर्राष्ट्रिय सम्बन्धसँग यसको त्यति बढी चासो नरहने भएको कारणले गर्दा त्यहाँनिर चाहिँ प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री, त्यसपछि गएर संख्यामा फेरबदल। अब संघ जिल्लामा एउटा गाह्रो हुन्छ भने निर्वाचन क्षेत्र अनुसार
1: तपाईँले भन्नुहुन्छ खारेज होइन कि यसलाई सुधार्ने,
0: त्यो त आवश्यक छ नै, किनभने यो सुधार्न त आवश्यक छ नै, फेरि यसमा त फेरि विवाद छ।
1: तपाईँको लाइन चाहिँ खारेज हो कि सुधार्ने हो?
0: मेरो सुधार्ने हो,
1: खारेज प्रतिवेदनमा छ त्यो बाटो होइन कि सुधारको बाटो चाहिँ,
0: त्यो पनि सुधारकै बाटो हो। खारेज गरेर त्यसलाई खारेज गरेर त्यसको विकल्प के त भन्ने कुरा त ल्याउनु पर्यो नि, विकल्प आएपछि त खारेजै भनेर चाहिँ त्यसको चाहिँ भनौँ न हिजो गण राजतन्त्र थियो खारेज गरिसकेपछि के भन्ने कुरा त आयो नि त होइन। त्यस कारण विकल्प सहितको खारेजको कुरालाई चाहिँ अन्यथा भन्न सकिँदैन, तर यथावत अवस्थामा बरु चाहिँ म के भन्छु भने उहाँहरूलाई अहिले त तपाईँहरू चाहिँ द्वितीय बहुमतमा हुनुहुन्छ, संविधानले व्यवस्था गरेका अधिकारहरू प्रदेशलाई दिनुहोस्, उनीहरूले काम गर्न सकेनन् भने अर्को निर्वाचन पछाडि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यसमा चाहिँ यी कुराहरू आवश्यक देखिए। अहिले त तपाईँको उपस्थिति नै छैन, त्यहाँ काम भयो कि भएन इभ्यालुएसनै भएको छैन, त्यस कारण हचुवाका भरमा अथवा कसैले बनाएको माइन्डसेटका आधारमा मात्रै खारेजी भन्न थालियो भने त्यसले चाहिँ गलत अर्थ पनि लैजान सक्छ।
1: कतिपयले यो बुझाइमा चाहिँ प्रदेश सभा खारेजी भनेको यो संघीयता नै खारेज गर्ने बाटोमा राष्ट्रपा लाग्यो भन्ने पनि बुझाइ छ, तपाईँ चाहिँ यो बुझाइलाई मान्नुहुन्छ?
0: म मान्दिनँ, प्रदेश खारेज भनेको भए त्यो बुझाइमा म पुग्थेँ, किनभन्दा भाषामा धेरै ठूला अर्थहरू हुन्छन्। एउटा शब्द भने तपाईँले टपर भन्नु भने एउटा हुन्छ, पछाडि ल्याएर टुइयाँ जोडिदिनु भने के हुन्छ नि त होइन। त्यस कारण प्रदेश र प्रदेशसभा त फरक कुरा हो नि, त्यसो भएको हुनाले प्रदेशसभा खारेजी हो भने त्यसको विकल्प के हो, त्यसलाई राम्रो कसरी बनाउन सकिन्छ, त्यसमा छलफल गर्ने कुरा रह्यो नि।
1: अब भन्दा हामीले संघीयता खारेज गर्ने सोच त कसैले पनि
0: यसमा पनि देखिएन, यसमा पनि त देखिएन। त्यस कारण चित्रबहादुर केसीले भने जस्तै अथवा राप्रपाले भने जस्तै होइन यहाँ, यो कुरा चाहिँ
1: बुझ्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजेको धेरैले भने जस्तै प्रदेशमा सुधारको संघीयतामा सुधारको कुरा चाहिँ गर्न खोजे हो।
0: सबैको के छ भने कृष्ण मुरारी भण्डारीले भने जस्तै मुही माग्ने ढुङ्गो लुकाउने खालको छ कि, भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने। यो प्रतिवेदन पारित भइसकेपछि होला सम्भवतः गोकुल बास्कोटाजीले लेख्नुभएको थियो कि प्रदेश सभा खारेज गर्ने कुरामा त म पनि सहमत, किनभने उहाँ त्यसैको एडभोकेसी हो नि त, भनेको हामी सेलेक्टिभ छौँ कि आफूलाई जे चाहिएको छ त्यही लिन्छ नि त। प्रत्यक्ष कार्यकारी चाहिँ सुसाइड गोल गर्ने जस्तै हो, तर प्रदेश सभा खारेज चाहिँ ठिक छ, यस अर्थ ठिक छ भन्ने कुरा चाहियो नि त, बहस चाहिँ चाहियो कि बहसैले सिर्जना गर्यो गर्छ नै, उनीहरूले पनि अब संविधान संशोधनको मसौदा तयार गर्दै गर्दा एक किसिमको प्रस्ताव त लिएर आउलान् नै, तर यति नै आत्तिएर प्रदेश नै खारेज भयो भन्ने पक्षमा चाहिँ म छैन
1: एकदम। यसले तपाईँले प्रश्न पार्नु जे होस् यो सुधारको बाटोमा जानुपर्छ भन्ने हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यो बाटो अप्नाएको हुन सक्छ भन्ने कुरा गर्नुभयो।
0: यसमा मैले चाहिँ थोरै एउटा के जोड्नु पनि चाहे भने उनीहरूले आज ल्याएको होइन कि, पहिलो निर्वाचनकै बेला चाहिँ काउन्सिल भनेर लिएर आएको थियो नि त, सानो हुँदाखेरि चाहिँ कसैले वास्ता गरेन, अहिले चाहिँ अलिक ठुलो भएर आइसकेपछि यसले चाहिँ लैहाल्छ कि खाइहाल्छ कि भन्ने चाहिँ
1: अलिक ठुलो पनि भएको राष्ट्रिय

0: स्वतन्त्र पार्टीले एउटा संविधान संशोधन बसको लागि एउटा कार्यदल बनाएर पनि छलफल चलाइरहेको बेलामा यी कुराहरू आएका छन् होइन। अब तपाईँलाई यो बसको लागि मात्रै आएको होला कि केही तयारी ठोस तयारी पनि भएर आएको होला जस्तो अब किनकि स्थानीय तहको चुनाव आउन अब एक वर्ष बाँकी छ, अब स्थानीय तहको कुरा गर्ने हो भने त हामीले असोज कार्तिक समय सबै कुरा टुङ्ग्याउनुपर्छ, त्यो त्यहाँ गैर दलीय बनाउने हो भने होइन। अब यो धेरै नै तयारी गरेर राजोपाले यो छलफलमा ल्याउन खोज्या होला कि यो बहस मात्रै बनाउनु खोज्या होला त?
1: अब नामै त मैले भनिनँ, एउटा पूर्व संचारकर्मीसँग केही समय अगाडि कुरो हुँदै गर्दा उहाँले चाहिँ तीन वर्ष पछाडि प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनेछ भनेर भन्नुभएको छ कि
0: हजुर
1: होइन, यसको अर्थ ठोस योजना छ, त्यो उहाँको संकेत भद्रकालीको योजना हो पनि भन्ने हुनुहुन्छ होइन। अब त्यो
0: भयो
1: त्यो कति सत्य होला कार्यान्वयन भएछ भने देखाउला होइन। त्यसकारण अब अहिलेलाई चाहिँ शंकाको सुविधा के दिउँ भने यो जुन संविधान संशोधन गर्दै मतलब चाहिँ प्रक्रिया आयो भने बहस त हुनु पर्यो नि, केमा बहस हुने त, संशोधन संशोधन ठोस कुराहरू केही नभइकन संशोधन केमा त, के कुरामा संशोधन हुने, कसरी त्यसलाई व्यवस्थापन गर्ने अर्को पाटो होला, संशोधन हुने कुरामा त सहमति हुनु पर्यो नि। त्यसकारण रोबर्ट दाहालले के भन्नुभएको छ भने प्रजातन्त्र भन्ने पुस्तकमा सायद यहाँले पनि पढ्नु भएको छ होला, भइरहेको संविधान संशोधन गर्ने भनेको यदि प्री अण्डरस्ट्यान्डिङ हुँदैन भने त्यो अन्तरिक्षमा खोज गर्नका लागि त्यो रकेटमा नयाँ शोधकर्ता पठाउनु जस्तै हो भनेर भन्नुभएको छ कि। त्यसकारण संशोधन प्रक्रिया थालिनुभन्दा अगाडि उहाँहरू न्यूनतम कुराहरूमा साझा कुराहरूमा चाहिँ सहमत भइसके पछि मात्रै त्यो संशोधनको बाक्स खोलिनुपर्छ, अन्यथा शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज जस्तै नहोला भन्न सकिन्न।
0: भनेपछि यसलाई यसरी बुझौ न, यो राष्ट्रपतिले जसरी बहसको लागि भनेर ल्याएको छ यो पनि सकारात्मक हो, संविधान संशोधनको बहस भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी यी कुरामा चाहिँ यसो गर्नुपर्छ भनेर ल्याउनु पनि एउटा सकारात्मक,
1: आफ्नो पोजिसन त क्लियर गर्नु पर्यो
0: एकदम। अब हामी अन्त्यमा हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्वमा कुरा सक्यौं, अर्जुन दोज अरियालछु, अब चाहिँ अलिकति यो राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वकै सरकार चाहिँ तीन महिना कटाएको छ, अब 100 दिन मनाउने अन्तिम चरणमा पुगेको छ। तपाईँले हेर्दाखेरि हामीले तपाईँसँग यो राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई बहुमत ल्याउने बित्तिकै पनि कुरा गरेका छौँ, हामीले यो आशा गर्न सक्छौँ यो पार्टीको सरकार भएपछि भनेर, अब हामीले जे आशा गरेका छौँ नि यो तीन महिनाको काम हेर्दाखेरि तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: कतिपय प्रक्रियागत त्रुटिहरू बाहेक गर्ने हो भने पूरै नकारात्मक भनेर म टिप्पणी गर्दिनँ, र प्रक्रियागत कुरामा मैले के भनेको भने जस्तो उहाँले 100 दिने
0: जुन
1: कार्यसूची तय गर्नुभएको थियो नि त्यो हतारिनु आवश्यक थिएन, मैले चाहिँ सायद त्यति बेला नै भनेको थिएँ होला यसको 10% मात्रै कार्यान्वयन भयो भने पनि त्यो चाहिँ राम्रो हो, स्वागत योग्य हो, अब त्यो मूल्याङ्कन गरेर उहाँहरूले चाहिँ रिलिज गर्नुभयो भने गर्नु होला नै सम्भवतः, नभए पनि हामीले चाहिँ के प्रतिपक्ष भन्नेमा हेऱ्यौँ भने के भयो भनेर हामीले पनि मूल्याङ्कन गर्न सक्छौँ होइन। त्यसो भएको हुनाले खराबै दिशामा गएको त म मान्दिनँ, तर केही केही चाहिँ कानूनी प्रक्रियाहरूमा अलिकति हतारो भएको हो कि प्रक्रिया नपुर्याएको हो कि जस्तो
0: अब बुदागत रूपमा भन्दा चाहिँ तल के चाहिँ एकदम राम्रो देखियो, के चाहिँ अझै हतार नगरे भयो भने त्यो भन्ने लाग्यो?
1: जस्तो अहिले सेवा प्रवाहमा जुन किसिमको चाहिँ सरकारी संरचनाहरूमा सेवा लिन हामी जान्छौँ, जाँदै गर्दाखेरि पहिलाको भन्दा फरक महसुस गर्न सकिन्छ, त्यो भएका कुरालाई चाहिँ हामीले आत्मसात गर्नुपर्छ, त्यो राम्रो कुरो भएको छ। भलै यो कति दीर्घकालीन हुन्छ, हिजो 64 पनि थियो होला, 47 पनि अब त्यो किसिमको कुरा आएको थियो होला होइन, त्यसकारण यसलाई दीर्घकालीन बनाउन सक्नुभयो भने यो राम्रो पक्ष हो। उहाँहरूको चाहिँ सुशासन मुख्य कुरा हो नि त, वास्तवमा भने पारदर्शिता मुख्य कुरा हो, र केही कुराहरू जस्तो अब पासपोर्ट कस्मेटिक होला थाहा छैन, तर चाहिँ अब मैले चाहिँ त्यो त्यति धेरै सघन अध्ययन गरेका छैन, पासपोर्ट घर पुर्याउने कुराहरू पनि त्यसलाई चाहिँ नकारात्मकै भनिरहने अवस्था चाहिँ रहेन, भले पासपोर्ट पाइने होइन त्यो अर्को बाटो रह्यो हेरी होइन, लगायतका कुराहरूलाई, अनि अब सुशासनका कुराहरूमा भ्रष्टाचार सम्बन्धी कुराहरूलाई पनि सम्भवतः यो सरकार आइसकेपछि 3 महिनामा पहिले भन्दा भ्रष्टाचार बढ्यो भनेर भनिहाल्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन, यी कुराहरूमा केही चाहिँ फेरबदल भएकै छ। अनि अर्को चाहिँ अलिकति भनौँ न विधि नपुगेको कुरामा विष्णु पौडेलको गिरफ्तारीलाई त म विधि नपुगे मान्दिनँ, तर रमेश लेखक र केपी शर्मा ओलीमा अलिकति हतारिएको हो कि अथवा दुईटै कुरा पनि हुन सक्छ त्यहाँ चाहिँ किन भन्दा जेएनजीको जुन किसिमको प्रेसर पूर्व गृहमन्त्री प्रधानमन्त्री प्रति जुन किसिमको चाहिँ आक्रोश थियो त्यसलाई साम्य गराउने कुरा पनि हुनसक्छ सुनियो मतलब चाहिँ दुईटाको सरल अन्डरस्ट्यान्डिङमा जेन्टल मेन्ट अन्डरस्ट्यान्डिङमा भएको पनि हुनसक्छ किन भन्दा अहिले त केपी ओलीलाई चाहिँ हतारा कसैले भन्दैन नि त उहाँले पनि त चाहिँ एक किसिमको चाहिँ माफी पाउने अवस्था भन्यो नि त कतै राजनीतिमा त्यस्तो नहोला भन्न सकिँदैन तथापि वक्ररेखामा चल्ने भएको हुनाले तपाईँ हामीलाई चाहिँ एउटा किसिमको ललिपप देखाउने भित्र अर्को किसिमको
0: हुनु पनि सक्छ
1: होइन दही चिउरा खाना जम्मा भएकाहरूको कहाँ पुग्यो भन्ने कुरा त हामीले देखेकै छौँ नि त त्यसो भएको हुनाले इन्टेन्सनै खराबै जस्तो भनौँ न सुकुम्बासीमा पनि इन्टेन्सन खराब थिएन होला व्यवस्थापन गर्ने कुरा त्यति सजिलो रहन्छ भन्ने कुरा चाहिँ उहाँले बुझ्नुभयो होला तर गर्न सक्नु भएन नि त्यो काउन्टर चाहिँ पे ब्याक चाहिँ हुन्छ उहाँहरूलाई सुकुम्बासीकै कुराहरू पनि होइन अब लगायतका कुराहरूलाई त्यति धेरै नेगेटिभली नै हेर्नुपर्छ चाहिँ म चाहिँ भन्छु
0: यो समग्रमा भन्दा गर्न खोजेको आशा लाग्दा कुराहरू छन् केही केही कुरामा चाहिँ हतारमा गरिकन विस्तार गरेको भए
1: यसलाई चाहिँ 80-20 हेरौँ न
0: एकदम 80 चाहिँ राम्रो देखियो 20 चाहिँ अझै सुधार गर्नुपर्ने कुरा देखियो तपाईँले यसमा नि प्रश्न भन्नुभयो अब यो महाधिवेशन उद्घाटनकै बेलामा सायद एमालेका त्यहाँ शुभकाम दिन जानुभएको प्रदीप गेवालीको प्रश्नमा अथवा जिज्ञासामा अथवा उहाँको कुरामा टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गाडी चाहिँ एक्सप्रेस वेमै छ होइन यो लोकल होइन एक्सप्रेस हो र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेर उहाँले जवाब दिनुभएको थियो तपाईँलाई चाहिँ हेर्दाखेरि सरकारको गति अनियन्त्रित अवस्थामा छ कि नियन्त्रित अवस्थामा छ कतिपयले चाहिँ यो अनियन्त्रित अवस्थामा पनि छ भन्ने गर्छन्
1: म अनियन्त्रित त देख्दिनँ नियन्त्रितै छ त्यहाँबाट फर्किसकेपछि प्रदीप नेपालजी किन प्रदीप गेवालीजीलाई यही प्रश्न कुनै एउटा सञ्चार माध्यमले गर्दै गर्दा उहाँले पोजिटिभले लिनुभयो त्यो राम्रै पनि हो जस्तो लाग्यो पोजिटिभ इन द सेन्स उहाँले के भन्नुभयो भने पहिला सरी लोकल गाडी जस्तै रोक्ने प्यासेन्जर चढाउने फेरबदल गरिरहने हुन्थ्यो नि त भनेको सरकार चाहिँ छेडछेडमा परिवर्तन हुने होइन अहिले त त्यो अवस्था छैन नि त त्यस कारण यो एक्सप्रेस हो यसमा ब्रेक लगाइरहनु पर्ने आवश्यकता छैन अथवा भक्त अहिले चाहिँ छ कि छैन थाहा छैन हजुर पनि चढ्नुभयो कि
0: द्रुत बस हजुर
1: यो द्रुत बस पनि भयो त्योभन्दा पहिले चाहिँ भक्तपुर एक्सप्रेस भन्ने थियो क्या
0: ए
1: त्यो भक्तपुर एक्सप्रेस के गर्थ्यो भने भक्तपुर यो चाहिँ के अरे रत्नबार चाहिँ भक्तपुर बसबाट चढिसकेपछि एकैचोटि भक्तपुर गएर बेसमा चाहिँ प्यासेन्जर चढाउने झार्ने चाहिँ हुँदैन थियो कि म चाहिँ कहीँबाट झुकिएर कोटेश्वर झर्नुपर्ने मान्छे चढेर भक्तपुरबाट फेरि फर्केर आएको अवस्था छ कि सम्भवतः उहाँले त्यसलाई त्यो कुरालाई पनि इङ्गित गरे हुन सक्छ मेटाफोरिक रूपमा चाहिँ त्यो कुरा पनि होला अब अर्को त्यसैले चाहिँ कार्टुन बनाएर पनि राख्नुभयो सुर्खेत काठमाडौँ होइन एक्सप्रेस भनेर चाहिँ बालनजीले चलाएर विष्णुजीले चाहिँ प्यासेन्जर बनाएर चाहिँ
0: हाम्रो
1: सुदन गुरुङजीले चाहिँ काठमाडौँ लिएर आएको यो त्यतिको भिआइपीलाई ल्याउन हुन्थ्यो हुँदैन एउटा पाटो होला मलाई चाहिँ राम्रै लागेको छ किन लागेको छ भने उहाँ 5 पटक अर्थमन्त्री 3 पटक उपप्रधानसहितको 8 पटक मन्त्री भएको मान्छेले रूपन्देहीमा विकास गर्नुभएको छ भन्छन् तर सुर्खेतदेखि काठमाडौँ आउने बाटो कस्तो रहेछ अझ त्यहाँ चाहिँ मैले के चाहिँ जोड्दै थिएँ आज पनि कक्षा कोठामा छलफल भएको थियो 20 वटा गाडी रोकेर खाना खुवाउँदै गरेको एउटा जुन होटल छ त्यो होटलमा ल्याएर उहाँलाई खाना खुवाउनु पर्थ्यो त्यो चाहिँ गरे गरेनन् भन्ने चाहिँ मलाई लागेको थियो कि वास्तवमा किन भन्दा साह्रै चाहिँ अतिबिन्त भएको छ नि
0: त्यही भएर त भदौको भित्र भएको हो
1: त्यो कुराको त्यो भारै छ भन्ने कुरा त उहाँ रियलाइजेसन छैन नि त रियलाइजेसन बुटोलको चाहिँ त्यो बसारको चाहिँ पानी फोटो हालिरहेको थियो साथीहरूले होइन त्यो त देख्नु पर्यो नि
0: एकदम भने तपाईँले
1: अब उहाँहरूले रिगेन हुन्छौँ रिभाइभ गर्छौँ भन्दै गर्दा त यी कुरामा सुधार आएन रिगेन गर्ने हो रिभाइभ हुने हो उहाँहरूको आचरणमा सुधार आयो भने मैले त योभन्दा अघिल्लो पनि एउटा अन्तर्वार्तामा यहाँ भने अथवा कथा भने बिर्सेँ मैले प्रत्येक दशैँमा सबै पार्टीका नेताहरू गाउँ फर्किँदाखेरि पब्लिक बसमा चढेर फर्किनुपर्छ कि ताकि हाम्रो चाहिँ कनेक्टिभिटी के छ भन्ने कुरा चाहिँ थाहा होस् क्या जनताले कुन किसिमको शास्त्रीको गएर चाहिँ हुनेको थाहा हो त्यो भयो भने पो हुन्छ उहाँहरू चाहिँ प्लेन चढेर हिँड्ने अनि दाउन्नेको जाम कसरी थाहा हुन्छ
0: एकदम
1: किन बाटो भन्छ त नि अहिलेकाहरूले पनि त्यो बिर्से भने समस्या सिर्जना हुन्छ सायद त्यही नहोस् भन्नको लागि पनि होला बेला बेला चाहिँ आफै गाडी चढाएर हिँड्ने गर्नुहुन्छ प्रधानमन्त्री मन्त्रीजीहरू पनि
0: एकदम अब हामी अन्त्य अन्त्यतिर आइपुगेछौँ तपाईँले जो यो सरकार अनियन्त्रित अवस्थामा छैन नियन्त्रित अवस्थामै छ बाहिर अरू खालको आशंका भए पनि सरकारले गर्न खोजेकै देखिन्छ
1: त्यसलाई अनियन्त्रित बनाउन चाहिँ कहिलेकाहीँ एक्सप्रेसमा चढेका गाडीहरूमा अथवा तपाईँ हामी बाइक चलाउँदै गर्दा पनि सानो ढुङ्गा पऱ्यो भने उछिटिएर हामी कसरी झर्छौँ नि त्यस्तै ढुङ्गाहरू कहिलेकाहीँ माइती घरमा चाहिँ ल्याएर तेर्साउने गर्ने गरिन्छ होइन मैले थोरै भन्नु नाजायज हुन्न होला सायद जसरी हिजो चाहिँ अहिले चाहिँ प्लस टू का विद्यार्थीलाई नतिजाको विषयमा ल्याएर जसरी एघार विद्यार्थी संगठनहरूले उठाल्न खोजिरहेछन् नि, प्रक्रियागत रूपमा ती ढुङ्गाहरू चाहिँ उहाँले सफा गर्नुपर्छ कि होइन भने यस्ता ढुङ्गाहरूले फेरि दुर्घटना पनि बनाउन सक्छ
0: आफ्नो कारणले भन्दाखेरि पनि अर्को कारणले गर्दा दुर्घटना हुन सक्छ त्यसमा सजग हुनुपर्छ
1: त्यो हो किनभने विपक्षको धर्मै रह्यो नि
0: एकदम
1: तपाईँको छ महिना हुनुपर्ने रिजल्ट 45 दिनमा किन भयो भनेर म आन्दोलन गर्ने होइन नि त त्यहाँबाट भएका त्रुटिहरू के छन् भन्ने कुरा प्रोसिडरमा जाने हो नि पुनर्योग गर्ने भएन भने कपी हेर्न पाइनेछ त्यो हेर्ने त्यहाँबाट चाहिँ बदमासी कैफियत थुप्रै देखियो भने पो आलोचना गर्ने होला नि त अनि मेरो 4 GB आउनुपर्छ भनेर माइतीघर मण्डलमा चाहिँ आएर आन्दोलन गर्ने अनि 4 GB दिएर पठाउने हुन्छ त्यो त हुँदैन नि होइन त्यसकारण यी कुराहरूमा उहाँहरूले समयमा ध्यान दिनुपर्छ हुन त रवि लामिछानेले हामीलाई कसैले चाहिँ अल्झाएर लडाउने होइन हाम्रै खुट्टामा अल्झेर लड्छौँ महाधिवेशनमा हेर्दै गर्दा त त्यस्तो पनि देखियो होइन खुट्टामा अल्झिने खालको अवस्था तर त्योभन्दा ठूलो चाहिँ हडल चाहिँ के हुन सक्छ भने विपक्षीहरूबाट आउन सक्ने कुराहरूलाई उहाँहरूले चाहिँ अथवा विपक्षी मात्रै नभनौ जनताबाट आउने आवाजलाई समयमा सम्बोधन गर्नु भएन भने जनतालाई चाहिँ बुझ्न सक्नु भएन भने 24 फेरि फर्किन सक्छ।
0: अब अन्त्यमा अर्जुन दुजरियालज्यू तपाईँले धेरै कुरा भन्नुभयो र हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्व सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले 3 महिना पूरा गरेर 100 दिन मनाउँदै गर्दाखेरिको मूल्याङ्कन पनि तपाईँले गर्नुभयो। अहिले 80% र 20% कुरा गरौँ, 80% राम्रो काम गरिरहेछ, 20% सुधार गर्ने कुरा भनेर तपाईँले भन्नुभयो। अब अर्को चोटिको छलफलमा चाहिँ एकदम राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 100 मा 100 नम्बरै ल्याउने गरी काम गरिरहेछ भन्नको लागि चाहिँ हामीले यसरी भन्न पाउनको लागि के कसरी चाहिँ यो अहिले आएका गुनासा असन्तुष्टि कतिपय अवस्थामा यो सरकार निरङ्कुश बन्न खोज्यो भन्ने कुरा पनि आइरहेका छन्, कसरी काम गरेर नागरिकको विश्वास जितोस् भन्ने तपाईँको चाहना छ? एउटा पार्टीमा एकता सँगसँगै नागरिकको विश्वास जित्ने र नागरिकले को खोजेका कुराहरू पूरा गर्ने काममा चाहिँ अब सरकार कसरी अगाडि बढ्दै हुन्थ्यो होला?
1: वास्तवमा पार्टी र सरकारलाई चलाउने मेकानिजम जसरी अहिले चाहिँ फरक बनाइएछ त्यसरी चाहिँ त्यसलाई राम्ररी अगाडि बढाउन सक्नुपर्छ। एउटा सकेसम्म एक पद एक व्यक्तिको अवस्थामै गएको भए अझ राम्रो हुन्थ्यो, अथवा मन्त्री भएका मान्छेहरू पदाधिकारी नहुने अवस्था सृजना गर्ने हो भने त्यो चाहिँ पार्टीले राम्ररी काम गर्न सक्थ्यो। यो आजको चाहिँ मुद्दा होइन, 11 सालमा बीपी र मातृकाबाट सृजना गरिएको चाहिँ मुद्दा हो। त्यसलाई म्यानेज गर्न सक्नुभयो भने एक किसिमको सहजीकरण हुनसक्छ। प्लस उहाँहरूलाई मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि म भन्छु, त्यस पछाडि उहाँहरूले चाहिँ ओरिएन्टेसन कार्यक्रम त राख्नुभयो, मेरा कारणले राख्नुभयो भने त होइन होइन, किन 52 का विभिन्न ठाउँबाट चाहिँ दान गरेर ल्याएका गाई जस्ता हो नि त, त्यो दामलो छोडिदियो भने त भखारोमा आफ्नै भखारोमा फर्केर जान सक्छन् नि, अवसर दिनुभयो भने फर्केर जान्छन्, ठुलो कुरो भएन अर्को आउँछ के हुन्छ त। त्यस कारण तपाईँले धेरैभन्दा धेरै कम्प्रोमाइज नगर्नुहोस् क्या, अमरेश सिंह अथवा खगेन्द्र सुनवार जस्ता मान्छेहरू जसले तपाईँको पब्लिक इमेजलाई ड्यामेज गर्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई समयमा सचेत गराउनुहोस्, होइन भने कारवाही गर्दैन के फरक पर्छ? एउटा आशा के अरे फिर्ता बोलाउने भन्नुभएको छ, तपाईँले चाहिँ पार्टी सदस्य नरहेको भनेर कारवाही गर्दैन के फरक पर्छ? 182 ठाउँमा 181 हुन्छ, निर्वाचन हुन्छ, अर्कोले जिते पनि जित्छ, के ठुलो कुरो भएर निर्मम चाहिँ हुनुपर्छ है, जथाभावी बोल्न पाइँदैन। त्यो भयो भने तपाईँको के हुन्छ भने बोल्न पाइन्छ तर पार्टीका कुराहरूलाई पनि त मान्नु पर्यो नि। महाधिवेशनमा सहभागी नहुने म राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ ठुलो मान्छे हो, मलाई चाहिँ गृहमन्त्री चाहिन्छ, परराष्ट्र मन्त्री चाहिन्छ भन्न मिल्छ? त्यो नभने पनि पाउने रहेछ त, महावीर सिंहले त के अरे महावीर पनि त खानुभयो त, मागेर पाइने कुरा पनि त होइन रहेछ नि कतिपय कुराहरू, त्यो त बुझ्न सक्नु पर्यो नि, त्यो चाहिँ बुझाउन सक्नु पनि पर्यो। अर्को अब हाम्रो सामाजिक संरचना 70% त भन्न सकिँदैन, किन सकिँदैन भने मैले फेरि पनि भने यो आधा सरकार हो, आधा सरकार क्याबिनेट मात्रै नै राष्ट्रपतिको हो, कर्मचारी त हिजैकै हो नि, उहाँहरूले डिसिजन गर्नुभन्दा पहिले विभिन्न राजनीतिक दलका चाहिँ नेताहरूको घरमा सन्देश पुगिसकेका हुन्छ क्या, त्यसैलाई व्यवस्थापन गर्नलाई होला सायद उहाँले 30-55 को अवधारणा ल्याएर बरु भए पनि चलाउनु पर्यो। अर्थात डाई पुरानै नयाँ जुत्ता कसरी बनाउन सकिन्छ? न्यायालयमा उहाँहरूको 92 सम्मको सेटिङलाई भत्काउनको लागि फेरि उहाँहरूले नै सिफारिस गरेको मान्छे, त्यहाँ त सहमत भयो भने जोसुकै चाहिँ 6 जनामा जोसुकै ल्याए पनि हामी मान्नेछौँ भनेर ल्यायो भने त पछि चाहिँ बखेडा गर्न पाइन्छ कि? त सिफारिस गर्नु भएन, ल्याउँदै गर्दाखेरि पनि ल न्यायालय चाहिँ ध्वस्त बनायो, त्यसले ल्याउने परिणाम नहेरिकन चाहिँ प्रक्रियामा मात्रै हामी चाहिँ बढी गऱ्यौँ कि? अर्थात् कर्मचारी चाहिँ अर्कैको छ, राष्ट्रिय सभा अर्कैको छ, प्रदेश सभा अर्कैको छ, स्थानीय अर्कैको छ, काम गर्न खोज्यो काम गर्न सकिने अवस्था छैन भनेर त्यसमा त काम गर्न पाउनु पर्यो नि त, अनि त्यो गर्दै गर्दाखेरि फेरि के भने निरङ्कुश, अनि गर्ने कसरी त? भएन पनि भन्ने, गर्न पाउँदैनस् पनि भन्ने, हात खुट्टा बाँधेर खोलामा चाहिँ पौडी खेल्न लगाइदिएर हुन्छ र त्यसकारण मैले यहाँनिर अरुण सुवेदीलाई चाहिँ सम्झिन चाहे कि उहाँले पटक पटक भन्नु गर्नुहुन्छ नेपालको प्रधानमन्त्रीको हात खुट्टा बाँधिएका छन् कम्तीमा त्यो फुकाउनुपर्छ
0: यस फुकाउने प्रक्रियामा छ
1: प्रक्रिया त्यसलाई चाहिँ बरु विधि मिलाउने कुराहरू के हो विधि मिलाउनु पर्यो होइन जस्तो अब अहिले चाहिँ तपाईँले कर्मचारी स्याग गर्ने अथवा 30-55 लागू गर्ने ऐन लिएर आउनु हो भने त 1 वर्ष पनि कार्यान्वयन हुँदैन नि त मलाई लाग्छ यो अधिवेशन चाहिँ अन्त गरिसकेपछि उहाँहरूले त्यो चाहिँ अध्यादेश ल्याउनुहुन्छ काम त गर्न दिनु
0: हामीले आशा गर्ने ठाउँ धेरै छ विश्वास गर्ने ठाउँ धेरै छ त्यस कारण
1: कहीँ पनि रिडिफाइन नगर्ने भने त हिजोको ठिक छ त किन चाहियो त नि आशा चाहिँ गर्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई र त्यो आशा गर्दै गर्दा कतिपय कुराहरू रुल अफ ललाई बढी प्रायोरिटी चाहिँ उहाँहरूले दिनु पर्यो त्यति चाहिँ मेरो उहाँहरूलाई चाहिँ अनुरोध हो वास्तवमा त्यसलाई चाहिँ मानिएन भने फेरि अर्को किसिमको चाहिँ होइन निराशाको भोलि नै नहोला विष्णु पौडेलको विरुद्धमा जुलुस निकाल्ने हिम्मत त खासै भएन नि भण्डाफोर गर्ने त भन्नुभएको छ कोठामा गएर भण्डाफोर गर्ने कुरा त ठुलो कुरो भएन नि
0: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद अर्जुन दोजरियालज्यू यो महत्वपूर्ण समय विचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 3 महिना पुगेर यो 100 दिन मनाउँदै गरेको अवस्थामा तपाईँले यो मूल्याङ्कन सँगसँगै सुझाव पनि प्रस्तुत गर्नुभयो यसको लागि फेरि पनि धन्यवाद
1: धन्यवाद यहाँलाई पनि उज्यालो रेडियो नेटवर्क परिवार सबैलाई धन्यवाद मलाई चाहिँ देशको द्वितीय बहुमत प्राप्त सरकारको प्रथम महाधिवेशनको बारेमा आफ्ना धारणाहरू र सरकारको बारेमा राख्ने धारणाहरू चाहिँ राख्ने अवसर दिनुभएकोमा यहाँलाई पनि पुनः धन्यवाद दिन चाहन्छु हस् धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियाल आज हामीले राष्ट्रपतिको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गर्यौं काठमाण्डुमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: हुनेछन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 9,42,88,88,98,12,42,88,88।
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, पानीमा पर्दा धान रोपाई प्रभावित, आज कोशीको एक दुई ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोडिए। सीप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1400 नाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। मनसून विस्तारसँगै पानी पनि पर्ने र यसले गर्मीबाट राहत पुग्ने तथा धान खेती गर्ने किसानलाई पनि सहज हुने मौसमविदले बताएका छन्। यद्यपि यस वर्षको मनसून अवधिभर सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण यसअघि नै गरिएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भयो। आज दिउँसो कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 माई खोलामा सड़कमाथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती त्यस क्षेत्रमा पानी परेको थियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जोखिममुक्त यो सड़क खण्डमा लेदोसहित पहिरो झर्ने र गाड़ीको आवागमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ। पहिरो पछ्याउने काम भइरहेको उहाँले बताउनुभयो। त्यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा ढिस्को र 2 रूख ढलेर सड़क अवरूद्ध छ। बन्द सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो। सड़क खण्ड अवरूद्ध भएपछि इलामसहित 5 थर ताप्लेजुङ र झापाका नागरिक प्रभावित भएका छन्। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोड़िएका आयोजना आर्थिक वर्ष 2074-75 82-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सड़क डिभिजन कार्यालय मातहतको जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढ़ाएको सूचना अधिकारी सिंहको भनाई छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको हो। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख सरवर कुमार महताराले बताउनुभयो। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असूल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असूल उपर गर्नेतर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराको भनाई छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अल्पत्र पारिएका सड़कका 10 रूममा आयोजना को ठेक्का तोड़िएको सड़क डिभिजन कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाण्डको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासटुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम एसबीपी रोक्न अनुरोध गरेको छ। साउदी नेपालमा जुन 17 देखि सीप परीक्षण शुरू गर्न लागेको थियो तर एसबीपी रोकिएपछि जुलाई 1 देखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखयरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सीप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसबीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सीप प्रमाणीकरण एसबीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत मियखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस विषयमा थप जानकारी उपलब्ध गराउने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001000008 नम्बरको गाड़ी आफै चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। गाड़ी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरीकारले प्युठानका प्रहरी महाउपरीक्षक डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिका उपमेयरमा निर्वाचित हुनुभएको थियो। अब विदेशको खबर भेनेजुएलामा गएको बुधबार आएका दुईवटा शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या 1430 जना पुगेको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिरहेको समाचार संस्था एपीले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित लागुआइरा राज्यमा हजारौं नागरिक आफ्ना आफन्तको खोजीमा आफै डोरी ठूला उपकरण र खाली हातले भग्नावशेष पन्छाइरहेका छन्। सरकारी उद्धारको प्रयास पर्याप्त नभएको आरोप लगाउँदै स्थानीय बासिन्दाले केही ठाउँमा विरोध समेत गरेका छन्। भूकम्पपछि झण्डै 69,000 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। भूकम्पका कारण हजारौं घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले राहत खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पनि गरिरहेका छन्। अब खेल खबर फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट चार अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कंगोले उज्बेकिस्तानमाथि 3-1 को पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10 मिनटमा एल्डोरको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68 मिनटमा युवान विशाले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि 78 मिनटमा फिस्टन मायलले कंगोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विशाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विश्वकप फुटबलमा अहिले समूह जेका दुई खेल भइरहेका छन्। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चलिरहेको छ। अहिले खेलको 64 मिनट भइरहेको छ र अल्जेरिया र अस्ट्रियाले अहिले समान 2-2 गोलको बराबरी खेलेका छन् भने अर्जेन्टिनाले खेलको पहिलो हाफमा 2 गोल गरेकोमा जोर्डनले दोस्रो हाफको खेल भइरहँदा केही बेर अघि 1 गोल फर्काएको छ। चार बजे भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने, पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोड़िए, सीप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़, भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 14 हाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित, र विश्वकप फुटबलमा कोलम्बिया पोर्चुगल र डीआर कंगो नकआउट चरणमा अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीचको खेल चल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 29-54-81 वेबसाइट झूले.com.np सुन त मेरो कपड़ा प्याकिंग कर दू तो श्यामजी को मिसेसलाई कैंसर उपचार करा इंडिया संगे लिएर जानु पर्ने भो
9: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
8: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333-493-555
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाडौँको गोकर्णेश्वर नगरपालिका चार एग्गेडोल जगडोल सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीय बासिन्दाले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन् गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो मन्त्री परिषदले 2064 जेठ 11 गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो अहिले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत यो पार्क निर्माणाधीन छ आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ बाराका गगन बहादुर सन्तान सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ पक्राउ परेका मध्ये गगन बहादुरले मालदिव्स पठाइदिन्छु भन्दै 4 जनाबाट 4,30,000 रूपियाँ निर्जलले मलेसिया पठाइदिन्छु भन्दै 1 जनाबाट 3,90,000 रूपियाँ र बलबहादुरले कुरेसिया पठाइदिन्छु भन्दै 1 जनाबाट 1,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको पाइएको छ पीड़ितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कार्यवाहीको प्रक्रिया अघि बढ़ेको पनि प्रहरीले जनाएको छ र आज काठमाडौँ महानगरपालिकाले पीएल सिंह मेमोरियल टी20 कपको उपाधि जितेको छ टी20 राष्ट्रिय क्रिकेट मैदानमा हिजो बेलुका सम्पन्न फाइनल खेलमा काठमाडौँले पोखरा महानगरपालिकालाई 8 विकेटले हराउँदै उपाधि जितेको हो टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित 20 ओभरमा 122 रन बनाएको थियो 123 रनको सामान्य लक्ष्य काठमाडौँले 12 ओभर 3 बलमा 2 विकेट गुमाएर पूरा गर्यो काठमाडौँका रित गौतमले 71 रन बनाए रिङजिङ लामाले अभिजित 50 रन जोड़े पीएल सिंह मेमोरियल टी20 कपमा 6 वटा महानगर का टोली सहभागी थिए बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना पानी नपर्दा धान रोपाई प्रभावित आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने काठमाडौँको जगडोल सामुदायिक वनमा सिमेन्टका संरचना नबनाउन आग्रह संरचना बन्न थालेपछि स्थानीय बासिन्दाको पनि विरोध र पीएल सिंह टी20 कपको उपाधि आयोजक काठमाडौँ महानगरलाई बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु

0: भाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा।
3: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईं त सडक खुल्ला हुनासाथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईंको जस्तो

0: गुड मॉर्निंग गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लोकीको विषय लिएर सदाजुसे आज पनि उपस्थित भइ नै सकेका छौ र सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो फिल्म एक सय 1.2 मेगाहर्जमा गाएको ब्लकीलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गर्दैनुहुन्छ भने म आवाजमा छु रेविका राय र आउन सक्नुहुनेछ चन्दना बुच 64 49 70 को लाइन दुई कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते।
1: हजुर नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ?
1: हजुर
0: प्युठानबाट ऋषिराम पाण्डे। ठिक छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है।
1: हजुर हुन्छ।
0: ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, एसियाको मेकम नदी कति राष्ट्र भएर बग्दछ? एसियाको मेकम नदी कति राष्ट्र भएर बग्दछ? तीन भन्नुहुन्छ, तपाईँको एन्सर हामी लक गर्दैछौ। यसको सही उत्तर रहेको छ राष्ट्र रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, नाइल नदीको लम्बाई कति रहेको छ?
1: 6,650 किलोमिटर।
0: ओके, तपाईँको एन्सर हामी लक गर्दैछौ। ऋषिरामजी 6,690 किलोमिटर रहेको छ है।
1: 90 50 हिजो पनि सोधे अर्को व्यासमा 6,650 नै हो गर्यो।
0: हाम्रो बुकमा चाहिँ 6,690 रहेको छ, त्यसैले हामीले जुन अब छ त्यही हामीले मान्ने गर्छौँ नि है।
1: जे गर्दै गर्दै त हुन्छ।
0: ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे। तेस्रो प्रश्न यस्तो रहेको छ, विश्वको सबैभन्दा ठूलो नदी कुन हो?
1: अमेजन नदी।
0: अमेजन नदी, तपाईँको एन्सर हामी लक गर्दैछौ। यति बधाई छ ऋषिराम पाण्डेजी। ऋषिराम पाण्डे हुनुहुन्थ्यो प्युठानबाट, उहाँले पनि प्रयास गरेर भने चाहिँ साथी छुट्टी सक्नु भएको छ, आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन डिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र हाम्रो बुकमा जे एन्सर हुन्छ त्यही हामीले चाहिँ मान्ने गर्छौ र आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। र विशेष गरी त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नको लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। विशेष गरी त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है स्कूल कलेज जाँदै हुनुहुन्छ होला, खाना पकाउँदै हुनुहुन्छ होला, कामतिर पनि हुनुहुन्छ होला। असारको महिना रहेको छ, कतिजना साथीहरू धान रोपाईमा बिजी हुनुहुन्छ होला, कोदो रोपाईमा बिजी हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भयो भने चाहिँ कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ है। र आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउनु भयो भने तपाईँले है कार्यक्रमको अन्तिममा महिनाको भाग्यमानी तपाईँले होइन लक्की विजेता पनि बन्ने सम्भावना रहेको हुन्छ, त्यसको लागि चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ है। 97 64 49 70 को लाइन दिए कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ है। र आउन सक्नुहुनेछ है, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र 97 64 49 70 को लाइन दिए कार्यक्रममा सहभागिता जनाउँदै जानुहोला भन्न चाहे। र अब चाहिँ पनि हामी कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ जुन्देसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आवश्यक गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु। हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाइन। ओ अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
0: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-78-5 र 98-61-34-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर पाँच, सल्लेरी, सोलुखुम्बु।

कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सिन्धु न्यूज यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुले फेम 101.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने 97.69 को लाइन डिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम भक्तिलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौ आउन सक्नुहुनेछ है तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र केही प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण समितिले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ हिम नदीले आफ्नो मार्गमा रहेका चट्टान उक्काउँदै बग्दा बग्ने ठूला ठूला खाल्डालाई के भनिन्छ हिम नदीले आफ्नो मार्गमा रहेका चट्टान उक्काउँदै बग्दा बन्ने ठूला ठूला खाल्डालाई के भनिन्छ यो प्रश्न म साथीलाई सोध्नेछु कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्ते हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ उदयपुरबाट लक्ष्मी मेरिङजी ओके लक्ष्मीजीको लागि म पहिलो प्रश्न राख्छु ध्यानदेखि सुन्नुलाई लक्ष्मीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ हिम नदीले आफ्नो मार्गमा रहेका चट्टान उक्काउँदै बग्दा बन्ने ठूला ठूला खाल्डालाई के हुनेछ हिम नदीले आफ्नो मार्गमा रहेका चट्टान उक्काउँदै बग्दा बन्ने ठूला ठूला खाल्डालाई के भनिन्छ के भन्नुभयो ओके तपाईँको क्यान्सल हामी लक गर्दैछौ यसको चाहिँ उत्तर रहेको छ हिमसागर रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ युरोपको कुन नदी किनारमा तीन देशका राजधानी अवस्थित रहेको छ युरोपको कुन नदी किनारमा तीन देशका राजधानी अवस्थित रहेको छ पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ डेन्युब रहेको छ है ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मेरिङ सिंह लक्ष्मी मेरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.69 MHz को लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ हिजो केही प्रश्नलाई म निरन्तरता दिन चाहे प्रश्न यसो भएको छ हिम नदीको बेग मध्य भागमा बढ़ी हुने भएकाले यो कुन आकारमा बग्दछ भन्छ यसको यो प्रश्न म अर्को साथीलाई सोध्नेछु साथी हुनुहुन्छ कहाँबाट को बोल्दिनुहुन्छ हेलो गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्दिनुहुन्छ एन्सु राई ओके एन्सुजीको लागि म पछिल्लो प्रश्न राख्छु रेन्डियो सुन्नुहोला है त

0: ओके तपाईको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईको लागि बम्बई नदीको लम्बाई कति रहेको छ बबई नदीको लम्बाई कति रहेको छ कति भन्नुभयो ओके तपाईँको अनुसार हामी लग गर्दैछौ ओके अहिले भने सुटौँ साथी निन्थ्यो ओखुट्याङबाट एन सुरु आयो उहाँले पनि प्रयास गरेर भने चाहिँ साथी छुटिसक्नु भएको छ र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ बबई नदीको लम्बाई कति रहेको छ मैले प्रश्न राखेको थिएँ बबई नदीको लम्बाई कति रहेको छ आउन सक्नुहुनेछ 9764574 लाइन बेचे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा चाहिँ निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ उपस्थित भइ नै सकेका छौ है प्रश्न यस्तो रहेको थियो बबई नदीको लम्बाई कति रहेको छ यसको उत्तर रहेको छ 190 किलोमिटर रहेको छ है सम्पूर्ण साथीले मा नोट गर्दै पनि जानुहोला भन्न चाहे र केही प्रश्नलाई नै म निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ बागमती नदीको उद्गम स्थल कहाँ रहेको छ यसको सही त रहेको छ बागद्वार रहेको छ है र अर्को प्रश्न यस्तो रहेको छ कोका र कोशी नदीको संगम स्थल कहाँ रहेको छ कोका र कोशी नदीको संगम स्थल कहाँ रहेको छ यसको सही उत्तर रहेको छ चैनपुर बजाङमा रहेको छ है सम्पूर्ण साथीले कविमान अनुरोध पनि जानुहोला भन्न चाहे र अर्को प्रश्न यस्तो रहेको छ प्रश्न यस्तो रहेको छ इलामको श्री अन्तु डाँडालाई के भनी नामकरण गरिएको थियो इलामको श्री अन्तु डाँडालाई के भनी नामकरण गरिएको थियो यसको सही उत्तर रहेको छ दिपेन्द्र शिखर रहेको छ है यसको सही उत्तर चाहिँ आउन सक्नुहुनेछ तपाईँको लागि फिलहाल एकदम खुल्ला रहेको छ र अवश्य पनि हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम लोकीलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला
1: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
2: कलेज खोज्दैछु यार कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
1: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
2: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
3: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
1: केप्स कलेज बौद्ध टुसाल
2: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
3: सफलताको सही छनौट केप्स कलेज
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
5: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
4: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ
5: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9846

0: एकचालीस चौहत्तर र फूल शेर्पा होस्टेल संचालक अन्ठानब्बे एकचालीस पन्ध्र नब्बे बयासी
1: नगरपालिका वडा नम्बर दस का

0: चाहन्छ भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो नो यो त लागौस कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त कतै लागौस त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
6: जहाँबाट चल्किन्छ सगरमाथा जहाँबाट सचल्किन्छ दुधकोशी तिमीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज
7: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
8: लक्की स्पॉन्सर्ड बाय वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोलु दुतकुंड नगर पालिका पास सोलेरी सोलु खुबो
9: लक्की

0: लड्डीको दोस्रो अनि अन्तिम विश्राम प्रस्तावहरू पनि स्वागत गर्न चाहन्छु। सुन्दनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.3 MHz कार्यक्रम लड्डीलाई सुनिराख्नु भएको छ र आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। 9664570 को लाइन डिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ उपस्थित हुने गर्दछ। आज पनि उपस्थित भइ नै सकेका छौ है। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे। प्रश्न यस्तो रहेको छ, विश्वको सर्वोच्च स्थानमा रहेका घाटी कुन हो? यसको चाहिँ उत्तर रहेको छ पूर्वी घाटचा रहेको छ, जुन चाहिँ पूर्वी घाटचा रहेको छ, जुन चाहिँ 6571 मिटर रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, नेपालको कुन हिमालय हिमाली खण्डलाई हिमरेखा माथिको भाग मानिन्छ? नेपालको कुन हिमाली खण्डलाई हिमरेखा माथिको भाग मानिन्छ? यसको सही उत्तर रहेको छ मुख्य हिमालय रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, 90% भन्दा बढ़ी नदी खोलाले सिमाना छुट्याएको जिल्ला कुन हो? 90% भन्दा बढ़ी नदी खोलाले सिमाना छुट्याएको जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ कैलाली रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ ओखलढुङ्गा जिल्ला रहेको छ है। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम भन्दा पनि एकदम खुल्ला रहेको छ। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। पुनः प्रयास गर्नुहोला भन्न चाहे। 9764570 लाइन डिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र अर्को प्रश्न यस्तो रहेको छ, प्रश्न विराटनगरको पुरानो नाम के हो? विराटनगरको पुरानो नाम के हो? पकेवन कतिजना साथीलाई यसको सही उत्तर पकेवन थाहा छ होला। विराटनगरको पुरानो नाम रहेको छ गोग्रहाड रहेको छ है। र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। साथीहरूको फोन आयो भने हामी लिन्छौ अनि हामी कार्यक्रमबाट विदा माग्नेछौ। र अर्को प्रश्न यस्तो रहेको छ, सगरमाथाको जुजुरोको औसत चौडाई कति रहेको छ? यसको सही उत्तर रहेको छ 7 मिटर रहेको छ है। र अवश्य भने हामी कार्यक्रम लकीको लकीबाट चाहिँ विदा माग्ने समयमा आई नै सकेका छौ। साथीहरूको फोन लाइन हामी आउँछौ भने हामी लिन्छौं भन्दै थियो। साथीको फोन आइ नै सकेको छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सौगात तामाङ उदयपुरबाट। सौगात जी यो समयमा के गरिदिनुहुन्छ? खाना खाएर बसिराख्नु भएको छ। ल ठिक छ त सौराजीको लागि म पहिलो प्रश्न राख्न चाहे। प्रश्न यस्तो रहेको छ, नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो? ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, नेपाल पिक कहाँ पर्दछ? नेपाल पिक कहाँ पर्दछ?
1: तापलेजुङ
0: भन्नुहुन्छ। तपाईँको क्यान्सल हामी ल गर्दैछौ। बधाई छ सौगातजी, तपाईँले लेखिने प्राप्त गर्नुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे। तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपालको सबैभन्दा ठूलो नदी कुन हो?
1: यो
0: सप्तकोशी भन्नुहुन्छ। तपाईँको एन्सर हामी ल गर्दैछौ। सौगाजी तपाईँले लेखेर प्राप्त गर्नुभएको छ। आज दिन पनि समय कर्जा गर्दै गर्नुहोला भन्ने चाहे। र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज धेरैजना साथीले प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो। आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो। सबैजनालाई विशेष गरिकन मुष्टमा धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोठाका आवास तपाईको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लौकिको विषयबाट म कार्यक्रम प्रस्तुता वेदिकालाई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार।
2: Lucky is sponsored by Barsa Electronic and Service Center, Sulu Dutkundi Nagar Palika Pass Saleri, Sulu Khumbu.
3: Lucky.
4: Rasam Sano, Wattulo Dita Pilarikubar.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा फरफरको अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ।
1: रैखाने पाली सितोसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्विन बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
4: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
5: सफलताको सही छनौट केप्स कलेज।
1: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। तालु जुन्दुसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसुत खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु। हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजु त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 सोलिरी सुनु खुम्बु मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश यौनिक हिंसाबाट बचौ र बचाऊ यौनसन्नि हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहित सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507
2: सफलताको सही छनौट केप्स कलेज

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरु एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.surueffm.com बाट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हालसा लिएर आइपुगे म सरस्वती पुरी। प्युठानको स्वर्गद्वारी नगरपालिका उपमेयर मिमराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001008 नम्बरको गाड़ी आफै चलाएर स्वर्गद्वारीबाट भनवाङतर्फ सर्दै गर्दा दुर्घटना भएको हो। खाडी खाला भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरीमा उपपरीक्षक डीएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो। नेपालका शीर्ष वामपन्थी नेताहरू गत भदौ 23-24 गतेको झिन्जी आन्दोलनपछि पहिलो पटक आइतबार एउटै मंचमा देखिने भएका छन्। नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको 75औं जन्म उत्सव आइतबारले भेट कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो। सोही अवसरमा आइतबार काठमाण्डुमा आयोजना हुन लागेको कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल एउटै मंचमा देखिने भएका छन्। मदन भण्डारी फाउण्डेशनले पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यतामा नेपालका शीर्ष वामपन्थी नेतालाई एउटै मंचमा स्वर गर्ने अवसर जुटाएको हो। कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनुहुने भएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्ने संसद सचिवालयले जनाएको हो। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्बन्धित कार्यसूची तय भएको छ। संसदका महासचिव पद्म प्रसाद पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ कम्बे रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशहरूमा बढ़दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशहरूले यस वर्ष इतिहासकै अत्याधिक गर्मीको सामना गरिरहेका छन्। फिफा विश्वकप 2000 अन्तर्गत अल्जेरिया र अस्ट्रिया बीचको रोमाञ्चक बनेर बराबरीमा टुंगेको छ। दुवै टोलीले अन्तिम समयमा 3-3 गोलको बराबरी खेल टुंगाएका हुन्। यो नतिजा आउँदा दुवै टोलीले इन्जुरी समयमा एक गोल थप्दा खेल्नेकै रोमाञ्चक बन्यो। खेलमा अस्ट्रियाले 28 मिनटमा अग्रता हासिल गरेको थियो। अस्ट्रियाका मार्का अमातो भिचले गोल गर्दै अग्रता दिलाएका थिए। 45 मिनटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन्। त्यसपछि खेलको 55 मिनटमा अस्ट्रियाका मार्सल सबिटर्चरले गोल हानेर टीमलाई 2-1 अग्रता दिलाएका थिए। त्यसको 5 मिनटमा बित्दै अल्जेरियाका रिहाद महर्चरले बराबरी गोल फर्काउँदै बराबरी ल्याएका थिए। त्यसपछि निर्धारित 90 मिनटमा थप गोल भएर इन्जुरी समयको 3 मिनटमा महर्जेसले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो। तर लगत्तै इन्जुरी समयमा 6 मिनटमा अस्ट्रियाका साथ क्लाजेडिकले गोल फर्काए। खेल 3-3 बराबरीमा टुङ्गियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा सुनवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, हामीलाई सुरु हालचाल सक्रियो। अपराह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरु आस्थान सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: के तपाईँ शिक्षित पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओङछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खानी बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सो भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखोरी शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98446641474 र फुरी शेर्पा होस्टेल सञ्चालक 98415090।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 साथी सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजी।

0: Radical. I sabai mission dense ho hamro pahilo rojai.
1: सूचना सुलुङ धुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुनबेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथी भाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनाइ

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु धुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: रुखदाज भाई बाल बालिका फिर समय सजन छोड़नो वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
10: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843449696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
11: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
17: होन्डाका विशेषताहरू:
18: जापानिज उच्च प्रविधिबाट उत्पादित
17: उत्कृष्ट माइलेज,
18: राम्रो रिसेल मूल्य,
17: टिकाउ र भरपर्दो,
18: अफरोडका लागि पनि उपयुक्त
17: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
18: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
17: हाम्रा सेवाहरू:
18: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
17: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
18: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
17: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
18: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भन्ज्याङ, ओखलढुङ्गा।
17: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
11: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
10: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
11: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
12: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
13: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली, स्थितिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
14: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
15: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
14: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
15: हो र, के डेन्टल रे?
16: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
17: हाम्रा सेवाहरू
16: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
18: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
19: ए बुढो, आज मेरो जन्मदिन हो, याद त छ नि?
20: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
19: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
20: ल अब आँखा खोला त।
19: वाउ, कस्तो राम्रो उठी! अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
21: अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
22: बालकलाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
23: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
24: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
23: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
24: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
23: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
24: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
25: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
26: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स।
28: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर
0: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
1: नमुना दुधकुण्ड

0: साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएछ।
5: ए के भो, दौडिदिई पो आइस त।
4: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
5: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
6: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो।
7: विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौं। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज सोलुदत कुञ्ज नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ पेज थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
2: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ नि सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश।
4: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
13: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड। शुभ प्रभात गुरुआमा।
17: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
17: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: हो, अरू भन त।
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
20: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
17: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
21: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
22: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
17: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
23: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
17: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
23: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
17: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
23: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
17: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
24: नमस्कार स्वयंसेविका दिदी।
25: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
25: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
25: हो त,
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
25: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
27: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
27: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
27: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
27: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
28: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
17: 3 भयो।
28: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
28: आ, जेसुकै भन, म 6 चाहिँ 4 चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
17: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
29: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
28: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
12: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
14: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
14: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
14: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
14: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
14: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
1: नेपाल सरकार विज्ञापन
14: बोर्ड। मरे नि के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्मदाता दिनुस् त।
14: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन
27: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
7: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा बन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु। बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. Studio time.
2: Snapping air.
3: को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वरामय अफसेट प्रेस सोलु दुतु नगरपालिका पाँच सोलु खुम्बु
4: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुन्नु भएको छ सुन एफएम सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: बाक्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषध सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

I'm gonna be

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
4: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युपी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रममा हुने मिति।
4: भर्ना म्याद 1/17 असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
3: पढ़ाई हुने समूह अनुरूप
4: कम्प्युटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह।
3: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ, 98-41-63-53-37, 98-42-84-87-55 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: का सब को सरकार आज का बाल बालिका भूल का सदन
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन क्रिएट र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा यो पोर्टलद्वारा जनहितमा जन सन्देश

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समय नै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन कलेज
3: यदि तपाईँको बच्चामा चौनसात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16-00 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 जना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमा अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 302 बजेसम्म गर्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य दोस्रो चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 पशुपुरता नहुनु पर्ने आवश्यकता जातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाडमास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनय सिंह तामाङ 98 92 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोलो तुकुण्ड नगरपालिका साथ सोलो खुम्बु।

0: शैक्षिक औचित्य सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुकुन्द नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 जना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। वर्ड निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा वास्की वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2301-92-00-1 जम्मा गरी सुको सकलै ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20।
1: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुकुन्द नगरपालिका साथ सुन।

0: ठट्टै लाग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किचेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: Raio Rádio Ninsolo é bem colorado.
1: Sanche. Seria fim. Estúdio Time.
2: Album.
3: I'm Cheko Satna, New Star Digital Color Lab तथा Dwaramai Offset Press, Solu Dutun Nagar Palika 5, Solu Kumbu.
1: Lai?
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने साना नदीमा आकस्मिक बाढ़को मध्यम जोखिम लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो तोलाको 2,83,800 रूपियाँमा कारोबार जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्युडको भूकम्प मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी र विश्वकप फुटबलमा साबित विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो नेपाल खबरमा अब पूरा खबर आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ गैराती पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो आज झापा इलाममा पाँच थर ताप्लेझुन त्यसै गरी शंखुवासभा र आसपासका जिल्लाभरि बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सि कोशी बागमती गण्डकी मधेश सुदूरपश्चिमका साना नदीमा बहाव आकस्मिक बढ्न सक्छ पर्सि मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ़दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेलो संकेतमा र सामान्य ज्वरो हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2,000 2,500 सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन् सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसाटीको भाव बढ़ेको छ अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती ओली प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिनपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइरहेछ। भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिनु भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्य तथा पूर्व राष्ट्रपति र विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासडुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको बितेल रूपाकोट नजुवा गरी नगरपालिका 4 खाल्मे र हल्लेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीघरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र बितेल बजारबाट अहाले रेग्मी टार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीघरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीघिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तर पूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवादे प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समय अनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवादे सहित आमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह बीमा 7% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गरेर लगातार तेस्रो जित हात पार्यो। अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गरे। मेसीको यो विश्वकपमा 6 गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अङ्क जोडेका छन्। गोलन्तका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकेसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लागेको छ। राउण्ड अफ 32 समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता रूपले समूह चरणबाट बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 12:45 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास। गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो। तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्युडको भूकम्प। मानवीय तथा भौतिक क्षतिको विवरण आउने बाँकी। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ। सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध घटना रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-130-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तातुङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तलब आपूर्ति सुविधा प्रदान गरिन्छ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 5 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-41-74 र 3 4 5 होस्टेल सञ्चालक 98-41-15-90-82।
4: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7

Give me that time.

0: पाली को आत्मा आत्मा हाथ समाते
1: Give me that song.

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बेद विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: local. East Suburbs, Mission, Disney Home, Sacro, Quasio Rosai.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। क्षेत्र में अनावश्यक रूप में न जानु देश में आपका बाल बालिका तथा चौपाया समेत सुरक्षित राखिदेश सुधीर जिन बेस्टी उपभोक्ता समिति सुनिखुंगो यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ती प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुध कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904490 र 9833668।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

भित्र जाँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन।

0: खै जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: त्यति
2: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
5: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बी
0: ए बाबु न मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ विनाशले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नदिन रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछु कि अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुढो मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
10: आइन नि
0: घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन हो।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
15: होंडा का विशेषता
16: जापानीज ऊर्जा प्रविधि उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो रिसेल मूल्य,
15: टिकाऊ र भरपर्दो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुंगा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
15: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
16: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाई, ओखलढुंगा।
15: सम्पर्क नम्बर 0375902222, 9852880022 र 9842803000।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल

0: Sekitar di Japan Board.
1: दर्शक सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त
2: हुन्छ हुन्छ ल हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन जोत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ चुनर छैन भन्ने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ध्यान बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528 80 222 साथै 98010208 95 मिसकल गर्नुहोस् नगदै तपाईँलाई सुनाउनेछ
8: भनेर पो बसेछ त बिरामी भयो क्या हो तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
9: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
8: हो र के डेन्टल रे
10: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी
0: सम्पर्क 9821129990 र 9746583487।
13: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि।
14: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नार। ल आँखा बन्द गर त।
13: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
14: ल अब आँखा खोला त।
13: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
15: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खोला खाँदै निर्देश समर्थ छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु।
16: हजुरहरूलाई के मतलब भयो यस्तो कुरा? हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगर्नु न हजुर।
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
20: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुन्द साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
21: नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा चोर बौद्ध सुलुखु।
22: बाबा म आज स्कुल जाने मन छैन, आज जाने नि है?
23: सुन्छु भाइ
22: होइन, यतिकै जाने मन लागेन।
23: यतिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले सुन्नुहुन्छ।
23: ए कुरा त्यस्तो थियो, बाहिर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
1: नमस्ते कति टाइमले पाल्नु भयो
23: आज रिनाले एक्जाममा भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
1: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सर

बुवा तपाईहरु किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाई समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश।

न्यू स्टार कोलोनिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस सुनोदत कुंड नगरपालिक पांच चंदेरी स्कूल खुम्बू विगत देखि ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कोलोनिया तथा सोलामाई अक्सिड प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट हिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मिनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कूटरहरू मर्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कोलोनिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

I'm not going to be able to do that.

0: Visitane pace cu Arie, Pichiniam, Lapuri, Pichin. Ai nevoie să o sugani din Mokasta, Nakinia la Bukuku. Bukina, Bikas, Dame, Dencha, Apu, Sugura. Bukina, Bikas, Dencha, Bentomen, Bentencha, Ketmapu.
1: वरिष्ठ छात्रों को हिंदी और तेजी श्रृंखलों संबंधी सूचना आदरणीय सेवाग्राही महानुभाव गुरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। होस्ट प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गरौ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मसुधार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ यौनकर्मी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकर्मी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदनी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी आज भोलि मेरो सामानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त?
2: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त लागौसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त।
2: कतैसी लागौसो त भाइ के भएको तिमीलाई?
3: निधाती भन त।
4: खै दिदी के हुँदैन, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु?
3: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
2: बारिशमा लज सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बन्नु र आजदेखि सजिलो अन्न फर्कको अनलाइन ब्याङ्किङको फाइदा उठाउ। गोपीनाथ विकास बैङ्कद्वारा जनहितमा जारी गोपीनाथ विकास बैङ्क जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ।
1: रैखाने पाली सितोसुनी खरीद कार्य संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्वी बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको ब्यौरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुम किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने ब्यौरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरीदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरीद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरीद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी?
4: कलेज खोज्दैछु यार, कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार, त्यसो भए त सिधै बौद्ध तुसारको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केस कलेज बौद्ध तुसाल।
4: थप जानकारीका लागि सम्पर्क 97126157 97126157।

0: सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
2: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै मानिसतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्जी आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा अवसर गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
3: सड़क उपभोक्ता समिति सालुङ सिलुखुम्बु।

0: अत्यंत भवि यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाइन्। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जाने? हाम्रै सुरुखुमामा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुनु बहिनी, सुनु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सन्देरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97360057484 र विवेक श्रेष्ठ 98682800। सुनु ढुकुण्ड नगरपालिका पाँच सोलिरी सुनुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सय

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 5 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 4 5 होस्टेल संचालक 98 41 15 90 82 नगरपालिका वडा नम्बर 10 7।

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुद्ध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: Chi. City FM, the studio time.
1: It's 2 p.m. We support the radio.
2: I'm Jake Kusatma, New Star Digital Color Lab, and I'm one of my offset press. Solo to Kumadagar Palika Park, Solo Kumbu.
1: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना सालू हिंदुसी सड़क निर्माण कार्य फुटिंग हुई नवसी तर्फ तीव्र गति में अगाड़ी बढ़ी रहे हुआ निर्माण क्षेत्र तल्लो भीत नसित खामसी आसपास का स्थानीय बासिंदा घास दौरा तथा पशु चौपाए सुरक्षित क्षेत्र तक मात्र ले जान तथा अवसर दौरा विशेष सावधानी अपनाऊन इसी सूचना मार्फत अनुरोध कर निर्माण कार्य सहज सुरक्षित समय में संपूर्ण होना सदै को सहयोग को अपेक्षा सड़क उपभोक्ता समिति सालुन सुलुखुम्बु हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सुरु दुखुम्ब नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा दौटा मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुम्ब नगरपालिका पाँच सैलेरी सुनुखुम्बु
4: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीत

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलुखुम्बु नगरपालिका उदाहरण 5 समितिको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98163434।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा वस्तु सञ्चालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथी।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the mood of Sunday, buddy. It's the best night of the day.

0: Pasuruday.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा फाटन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु। युनियुक्ताबाट बचाउ र बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदीबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खर किन ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पतल गरे बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 98059094 र 98638664
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड. राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी.
5: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
0: ए बाबु, लै न, मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ. तिमासी हैरान बनायो. मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने. उपचार कता गराउने होला?
7: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ. थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त. त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त. आउँछ.
8: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ. साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ. सम्पर्क नम्बरहरू 0385201929, 9843849852, 9824417718, 9843449096 र 9861313472. आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि.
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो. ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्. र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर.
9: होइन नि,
0: घरेलू हिंसा भनेको घर भित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन हो।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को नियम सूचना
13: हुंडा का विशेषता
14: जापानीज उच्च प्रवृत्ति उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ र भरपर्दो
14: अफ रोड का लागि पनि उपयुक्त
13: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
14: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी खोटाङको डिक्चल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
13: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
14: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भिजाङ
13: सम्पर्क नम्बर 0375902222 98528002222 र 98428030

0: सातों भिसिसके आजकल आत्मता यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला सल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: दर्शक सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: जोत्न पा छैन, खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ?

0: लगानी गरी दसौं वर्ष झुक्का हुन होण्डा को महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि नेपालभर अवस्थित सबै होण्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही शोरूमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
1: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
2: भनेर पो बसेछ त बिरामी भयो क्या हो
3: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
2: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
4: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
2: हाम्रा सेवाहरू
4: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97648543487
7: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
7: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
8: ल अब आँखा खोला त
7: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97242840056 र 98673500620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
9: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा खाँदै निर्देशन
10: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
2: रेडियोमा बालबालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
2: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
10: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुनु बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
13: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठुला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा फेर बौद्ध सुलुखु
14: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
15: के भयो सन्चो भन्नु
14: होइन यतिकै जाने मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ
15: ए कुरा त्यस्तो थियो लगेन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
16: नमस्ते कति टाइमले पाल्नुभयो
15: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्री गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
17: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
18: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
19: ए के भो दौडी पो आइस त
18: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
19: सोच्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
20: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

Nation, the land of Israel.

0: സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഓഫ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുമുദ് കുഞ്ഞുനഗർ പാലിക്ക പാർസലി സ്കൂൾ വിഗത് ദിക്ഷണി ഗ്രാഹകർക്ക് വിശ്വാസിപ്പി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഓഫ്സൈറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സുവാഹരുക സാത്മാ സബൈ സുന്ദ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुफी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
6: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु
0: पक्का पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
7: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
7: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सड़क र सवारी
6: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो खेतीमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई यो 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो खेतीमा पाइयो
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ

0: ঝাড়খুড়া প্রশ্ন বিচার জিও রেডিও নেটওয়ার্ক
1: अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ. यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए. त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 500 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ. दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 मुदे युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्. यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ. सामाजिक सञ्जाल क्रूटमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ. इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन. द्विपक्षीय बीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ. अब खेल खबर. विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्. आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो. नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्. खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ. समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो. जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो. दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो. भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्. जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित. अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता. अबको 3-4 दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउन आग्रह. रोट विधिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष. उस्तै मात्रामा रोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै. अमेरिका र इरान बीच तनाव चर्कियो. इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी. र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने.
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्त.
5: संसार की सबैभन्दा राम्रे मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नुला र. ल आँखा बन्द गर त.
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि. ल आँखा बन्द गरे.
5: ल अब आँखा खोला त.
6: वाउ कस्तो राम्रो उठी. अनि मङ्गलसूत्र पनि. ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने. त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि. विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ. मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ. राशि अनुसारको पत्थर पनि पाइन्छ. प्रोपाइटर विधान रहताल. सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620. ग्राहक को संतुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु।
7: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
8: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
7: अरे यार त्यसो भए त सिद्धि बौद्ध तुसारको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
8: बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
9: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
7: केप्स कलेज बौद्ध तुसाल।
8: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
9: सफलताको सही छनौट केप्स कलेज।
10: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालिङ झुम्बेसी सड़क निर्माण कार्य फुटिङ हुँदै मनुष्य स्वरूप तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भीक नसित खम्ती आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसौरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसा ढोडा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु। सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुम्बेसी सड़क निर्माण कार्य फुटिङ हुँदै मनुष्य तर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भीक नसित खम्ती आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसौरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसा ढोडा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
11: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ। हिमालमा घाम पर्दा मिठो बोली बोल्छ। स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ। सहर बजार गाउँघरमा नाता जोड्दै आयो। आफ्नै भाका आफ्नै बोली सोलु एकै आयो। आफ्नै भाका

संपूर्ण में हार्दिक हार्दिक स्वागत के साथ में कार्यक्रम आफ्नै बाचा आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्र को साथ में आवाज में छू मेर्की लमु शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। र आज चाहिँ हामी विशेष गरी आइतबारे बसाईमा छौं र आज चाहिँ हामी पुराना लोक बाका लिएर चाहिँ उपस्थित भइसकेका छौं र हामी एक दुई दिन चाहिँ केही समय चाहिँ हाम्रो प्राविधिक कारणले पनि हाम्रो कार्यक्रम चाहिँ निरन्तर अगाडि बढ़ाउन सकिन, त्यस कारण चाहिँ क्षमाप्रति छु र धेरै गुना साथीहरू हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला र तपाईँको प्रतीक्षाको समागम समाप्त भइ नै सकेको छ र पक्कै पनि धेरै गुना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला, गाउँ घरमा हुनुहुन्छ भने खेतबारीमा हुनुहुन्छ होला, त्यसै गरी खाजा खाँदै हुनुहुन्छ होला, रोपाई गर्दै हुनुहुन्छ होला र भोलि त असार 15 भइचिराख्ने दिन पनि आइ नै सकेको छ, त्यसकारण त्यतातिर पनि तयारी गर्दै हुनुहुन्छ होला र त्यसै गरी गोठालोमा पनि हुनुहुन्छ भने कतिपय साथीहरू त आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला होइन र यदि तपाईँहरू शहरतिर हुनुहुन्छ भने आफ्नै काम पेसा व्यवसायलाई पनि अगाडि बढ़ाउँदै हुनुहुन्छ होला र यदि तपाईँहरू विदेशमा हुनुहुन्छ भने विदेशबाट पनि तपाईँहरूले आफ्नो काम कर्तव्य नै पूरा गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला र जस्तोसुकै अवस्था र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला, किनभने तपाईँहरू बिना हामी अधुरो छौं होइन, तपाईँहरूको माया पायो भने आजका दिनभन्दा झन् भोलिको दिनहरूमा चाहिँ हाम्रो दिन रमाइलो हुनेछ र आज चाहिँ हामी विशेष गरी पुरानो लोक बाका सुन्ने गर्छौं र आज चाहिँ हामी पुरानो लोक बाकाहरू सुन्दै पुराना दिनहरू याद गर्नेछौ र पुराना लोक बाका चाहिँ विशेष गरी आजकलका आधुनिक र कडा संगीतको तुलनामा चाहिँ पुराना लोक बाकाहरूमा चाहिँ मौलिक र प्राकृतिक गुणहरू जस्तै बाँसुरी मादल सारङ्गी हुन्छन् र यसले चाहिँ मस्तिष्कलाई शान्त पार्छ, तनाव कम गर्छ र मनलाई छुट्टै चाहिँ आनन्द दिन्छ र त्यसकारण चाहिँ आज हामी पुराना लोक बाका सुनेर चाहिँ मनोरञ्जन लिनेछौं र दिन नगरिकन हामी गीततर्फ नै जाउँ। निकै नै पुराना अनि भन्छु नै लोक बाका रहेको छ सुपारी चन्द्रो, निकै नै अगाडि होइन 12 वर्ष अगाडिको गीत रहेको छ र पक्कै पनि यो गीतले सबैजनाको मन छुनेछ र सबैजनालाई चाहिँ मनोरञ्जन दिलाउनेछ र जसमा चाहिँ आवाज बढ़ाएको छ क्षेत्री र विश्वमाझीको आवाजमा सजिएको यो मिठो लोक गाथा हामी एकैछिन सुनेछौ र यो लोक गाथाको साथमा चाहिँ पहिला हामी छुट्टो विश्रामतर्फ मरिनेछौ र विश्रामको साथ

0: श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870385 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुविधामा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9896641474 र फुरी शोभा होस्टेल संचालक 9941592।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 साथ

उपभोक्ता अधिकारको संरक्षण गरौं, नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे दूषक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी

close to your heart. Zulu FM 101.2 MHz. कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप

कार्यक्रम आफ्नो पाखा आफ्नै बाका को यो भने पहिलो अनि छुट्टो विश्राम भएको थियो। पहिलो अनि छुट्टो विश्रामलाई पनि भर्खर हामीले पार गरिरा भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुनाएर 110.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहनु भएको छ र तपाईहरुले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। आजभोलिको समयमा सबैको घरमा रेडियो हुन्छ भन्ने पनि हुँदैन र आजभोलिको समयमा त नेट इन्टरनेटको समय छ र तपाईहरुले चाहिँ हामीलाई नेट इन्टरनेट अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.solafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सोलाफएम फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। साथीले यस समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, उकाली ओह्राली बेह्राली बन्जेङ चौतारी गर्दै हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला। र आज चाहिँ हामी तपाईँहरूको निमित्त चाहिँ निकै नै पुराना अनि मन्सुले लोक बाका लिएर चाहिँ तपाईँको रेडियो सेटमा गुनगुन थालिसकेका छौं। र आज चाहिँ हामी विशेष गरी आइतबारे बसाईमा छौं र आइतबारे बसाईमा चाहिँ हामीले लिएर आउने गर्दछौ पुराना लोक बाका र हामी चाहिँ अन्य दिन चाहिँ हामी नयाँ पुराना अनि सबै खाले गीतहरू चाहिँ सुन्ने गर्छौं भने आज चाहिँ हामी पुराना गीतहरू मात्रै सुन्ने गर्छौं र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउँदै गर्दा चाहिँ हामीले श्रोताको टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन लिने गर्दछौं र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार लिने गर्दछौं र तपाईहरूले आज बाटो मात्र हामीलाई सुन्दै हुनुहुन्छ र भर्खरै माथिबाट चाहिँ हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई थाहा नहुन सक्छ र त्यसैले चाहिँ मैले तपाईँहरूलाई अवगत गरि नै हालेँ। आज चाहिँ हामी पुराना लोक बाका सुन्दै पुराना दिनहरू पुराना त्यही गाउँ बस्तीमा हामी बस्दै हामीले मेलापात गर्दै साथी सङ्गीसँग रमाइलो गरेको दिनहरू सम्झिँदै सम्झिने गर्दछौ र आज तपाईँहरूले पनि हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुभयो। तपाईँहरूको लागि चाहिँ हामीले पुराना लोक बाका लिएर आएका छौं र तपाईँहरूलाई पनि पक्कै पनि पुराना लोक बाकाहरू सुन्दै गर्दा चाहिँ तपाईँहरूको नि पुराना दिनहरू अनि बाल्यकालहरूको सम्झना आउने गर्दछ र जसले गर्दा चाहिँ हाम्रो कार्यक्रम सुन्दा चाहिँ निकै नै रमाइलो मनोरञ्जन पूर्ण रहनेछ र यदि तपाईँहरू काम गर्दै हुनुहुन्छ एकदमै गाह्रो काम गर्दै हुनुहुन्छ एक्लै बसिरहनु भएको छ भने तपाईँहरूको लागि त झनै महत्वपूर्ण हुन्छ कार्यक्रम होइन। हामी एक्लै काम गर्दा एक्लै अवस्था अनि गोठालो गर्दै गर्दा चाहिँ हामीलाई गीत संगीत चाहिँ अति नै आवश्यक हुन्छ होइन। अनि गीत संगीत छैन भने चाहिँ हामीलाई अल्छी लाग्ने निन्द्र लाग्ने गर्दछ होइन, त्यस्तो हुन्छ। र हामीले गीत संगीत सुन्यो भने चाहिँ हामीमा जागरूकता आउँछ होइन, निन्द्र लाग्दैन, काम गर्नलाई चाहिँ जागर लाग्छ र त्यसै गरी हामीले धेरै गाह्रो कामहरू गर्दै पनि हामी गर्दै गर्दा चाहिँ गीत संगीत सुन्दै काम गर्छ भने त्यो काम चाहिँ गाह्रो काम जस्तो सुखी गाह्रो काम भए पनि थोरै भए पनि सहजता मिल्छ। त्यसकारण चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँहरूका निमित्त हामीले राखेका निकै नै पुराना अनि मनसुनो लोक बाका सुनेर चाहिँ मनोरञ्जन लिनुहोला, सँगसँगै गाउनुहोला, सँगसँगै नाच्दै गाउँदै चाहिँ आफ्नो कामलाई अगाडि बढाउनु होला भन्न चाहन्छु। र फेरि पनि म ढिला नगरिकन अर्को मिठो अनि पुरानो लोक बाकातर्फ नै जानेछौ रुमाल छिनो। र यो गीत सुन्दै गर्दा चाहिँ धेरैजना साथीहरूलाई त पहिला पहिला आफ्नो प्रेम प्रेमिकालाई चाहिँ रुमाल छिनो दिएको दिनहरू पनि याद आउँछ होला है। आज भोलिको समयमा त फोन मार्फत कुराकानी पनि हुन्छ, त्यस कारण चाहिँ आज भोलि छिनो दिने चलन चाहिँ हराइ नै सक्यो र पुराना पहिलाका साथीहरूले त आफ्ना साथीहरूलाई रुमाल चिनो पनि दिनुभयो होला। र अब पनि हामी गीततर्फ नै जान जानेछौ। रुमाल चिनो बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नु भएको छ कुमार अधिकारी र विष्णु माझीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौ।

निकै वञ्चित लोकबाका रहेको थियो। रुमाल्चीले बोलको लोक बाका चाहिँ भर्खरै हामीले सुनेर मनोरञ्जन लिइसकेका छौँ र तपाईँहरूले पनि सँगसँगै सुन्नुभयो होला, गाउनुभयो होला, नाच्नुभयो होला र हामीलाई सुन्दै हुनुहुन्छ। यस नायक चाहिँ पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सेलाफियन 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी आइतबारे बसाईमा छौँ र आइतबारे बसाईमा चाहिँ तपाईँहरूको निमित्त चाहिँ हामीले लिएर आउने गर्दछौ पुराना लोक बाका र आज चाहिँ हामी पुराना लोक बाका सुन्दै मनोरञ्जन लिँदै अगाडि बढ्ने कुरा त धेरैजना साथीहरूलाई अवगत नै भइ नै सकेको छ र धेरैजना साथीहरू यसमा चाहिँ आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि तपाईँहरूका निमित्त हामीले राखेका पुराना लोक बाजा चाहिँ सुन्दै मनोरञ्जन लिने होला भन्न चाहन्छु र आज चाहिँ विशेष गरी सुलुखुम्बुतिरको मौसमको कुरा गर्दैथे। आज चाहिँ जाम पनि लागिरहेछ होइन, दुम्मा दुम्मा पनि भइ नै रहेको छ र तपाईँहरूको तिर चाहिँ के कस्तो छ होइन, जस्तो सुकै अवस्थामा भए पनि आफूलाई सुस्थ मस्त र व्यस्त रहँदै अनि सतर्कता अपनाउँदै अगाडि बढ्नु होला, आफू र आफ्नो परिवारको ख्याल गर्नु होला भन्न चाहन्छु र विशेष गरी पुराना लोक बाकामा निकै नै पुराना हाम्रो मौलिक पुर्खाहरूले चाहिँ सिर्जना गरेका लोक बाकामा चाहिँ निकै नै मनसुने हुन्छ, त्यसकारण होइन सुन्दा पनि निकै नै आनन्द मिल्छ र मौलिक र स्थानीय शब्दहरूको प्रयोग भएको हुन्छ जुन आजकल हराउँदै गइरहेका हुन्छन् र लोक बाका सुन्दा चाहिँ हाम्रो भाषा सफा हुन्छ र नयाँ पुस्ताले पनि पुराना शब्दहरू सिक्ने मौका हुन्छ र आज भोलिको लोक बाका र पहिलाको लोक बाका तुलना गर्दा त होइन, आज भोलिको कतिपय लोक गीतहरूमा त धेरै नै अलिक अपशब्दहरू प्रयोग गरेको हुन्छ अनि आफ्नो परिवार आफ्नो आफन्तजनसँग बसेर सुन्न चाहिँ अलिकति नमिल्ने खाले पनि हुन्छ होइन, एक्लै सुन्ने र आफ्नो भौतरी साथीहरूसँग सुन्ने खाले मात्र हुन्छ र पुराना लोक भाका चाहिँ मान्छेको जीवनको बेगाईसँग समेटिएको हुन्छ होइन, सुन्दा नै आनन्द लाग्छ होइन र हामीले कुनै काम गर्दै गर्दा त होइन पहिलाका लोक बाकाहरू सुन्दै गर्दा चाहिँ निकै नै मन सुन्छ र आज भोलिको गीतहरू त हामी दिनको दशौं पटक सुने पनि त्यति साह्रो मन चाहिँ छुँदैन तर मनोरञ्जन चाहिँ मिल्छ र पुराना लोक बाका सुन्दै गर्दा चाहिँ आफ्नो जीवनको बोकाईसँग पनि तुलना गर्न सकिन्छ र पुराना लोक बाकाले चाहिँ प्रेरणा पनि मिल्छ। हामी कुनै पनि काममा संघर्ष गर्दै जाँदैछौ पछि पर्छौ हामी थाक्छौ होइन, त्यस्तो अवस्थामा चाहिँ हामीले पुराना लोक बाकाहरू सुन्छ भने त्यहाँबाट चाहिँ हामीले निकै नै प्रेरणा मिल्छ र त्यसकारण चाहिँ हामीले पुराना लोक बाका चाहिँ प्राथमिकतामा राखेर सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को नयाँ लोक बाका नभएर चाहिँ निकै नै पुराना लोक बाका रहेको छ कमल फुल हिलैमा बोलको लोक बाका रहेको छ र जसमा आवाज बन्नु भएको छ मुलिमा राई र सागर आली मगरको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई